मुहुरमको टाहकमा बंशी साह्रै सुनाउने बाँसुरीको धुनै मिठो मनै हो

那种那种浪浪他留守干嘛来呢不说那个不说的比怀里不大那么不那他的

मन प्राण हरिलयौ छैन तनैमा ज्ञान ध्यान सबै छुट्यो ऋषिर मुनिको छक्कै परे स्वर सुनी वंशी धुनीको नारायण हरि कसले बजायो।

0: दर्शन दिनु होस्
1: ए हामीलाई पनि।

अब सिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्, यो अहिले पुराना कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भने। हे गौरी सुत हे प्रभु गणपते, हे अष्ट सिद्धि पते, हे स्वामी गज भगरा हे गुण निदान, हे ऋद्धि बुद्धि पते, हे लम्बोदर हे कदम त बिजुली झैका चलले खनी, मेरा दुख सबै फिरु नजरती संसार सब देखने, हे राधाग्रह का पिताजी मका, हे अंधकार का हरी, हे छायापति हे शनीश्वर पिता को छन् हजुर कै सरी, हे श्री श्री जय जगत भारी घुमी घुमी सबको विचार गर दिने, सारा रोगहरू नाश गराई दिनुहोस् मेरा ऊपर दुख दिने, यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी, इनका दुख विनाश गरी सुख दिनन् ई देव कमर कसी, गुप्ती नाम धरी सकी नगरमा पस्ने बखतमा पनि, कस्ता रिस त कष्ट बोगरी यहाँ उत्री न आउला भनी, चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो, सम्झी झट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो, दुखित भई जगदुम्नीको चरणमा ध्यान गर्दछन् जो यहाँ, पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा, गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी, झिक्छन् स्वर चले त भक्त दुःखमा पर्दा उतर छिन्धरी, प्रभाव यसित जानी जगत जननीको चरणमा, मनैले श्री राखी गुरुपति परिन झर शरणमा, स्तुति गरे ने मन भई अति कातर स्वर गरी, तमन गरे चिन सासै विदिषित नयन भर जलधरी, हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप की भई, त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई, सारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि, धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी, मजुरका रङ जस्ता अति असल बाला छ करमा, अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा, प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा, दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा, चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु, लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु, कुण्डल कान बिखे खजित छ सुनका हिराहरू लाल जडी, शोभा गर्नुहुने जगत जननीको मक्सु दया यो गरी,

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली।

0: खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
0: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
0: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढकरलुक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपोछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुल्ठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्याल्बो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुकचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नु

0: हुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
5: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा

0: Полад Гагарам Шами.
1: मेरी आमई ने गीता श्री स्टोर यो त थापा बाजे को वर्षौं पुरानो पसल होइन र
0: बनी हे हो त त्यही पुरानो विश्वासिलो थापा बाजे को गीता श्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9855068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9855068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98 45 48 117, 98 45 55 562, 048 45 562 र 049 421 130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
0: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
10: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि
9: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा। मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
11: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
3: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
11: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
12: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
13: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Sonia.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरूङ डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम बेणी थुप्रो 7 मेगाहर्जबाट म पति प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल श्रावण 16 पक्ष सन् 2026 अगस्त 14 तारिक श्रावण 29 गते शुक्रबार द्वितीय तिथि दक्षिणायण वर्षा ऋतु रौद्र नाम सम्मत सर मगा नक्षत्र कर्णजु सिंह राशिको पूर्वमा रात चन्द्रमा सायद गर्दा झगडा हुने, आजका जोगिनी उत्तरमा छन् सायद गर्दा पछाडि र बायाँ जोगिनी पाउने। आजका दिन 32 घडी 48 पलका उदय 5 बजेर 34 मिनटमा अस्तय 18 बजेर 41 मिनटमा हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि भनी मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही ओल्टो कोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक हसराखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेश यात्राको सम्भावना पनि छ। विदेश यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषितर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनौ सामुदायिक एफएम 92.7 MHz चरीकोट चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।
4: जम्बो

0: Oscar, se va dolet d'un pas d'aure, que dispatra un saló borgo jo que sap m'ho partit baixa que cotxu, manira a l'ama pacrin.
1: आज विक्रम संवत 2083 साउन 29 गते शुक्रवार 8 अगस्त 14 तारीख बुद्धिस्ट पात्र अनुसार आज धव दिन नी बदलनीमा 2 गते बदलनीमा बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ आज नयाँ व्यापार सुरुवात गर्नु हुँदैन गरिराखेको व्यापार बाहेक नयाँ व्यापार सुरुवात गर्नु नहुने दिन बताएको छ छेवरगारी केस काट्ने दिन राम्रो छैन योग फल ठेजुर सा अनि मे परेको छ सा भनेको माटो र मे भनेको अग्नि आजको भूमतङ उत्तार परेको छ लो वर्ग
0: जीवाला मुसा बरुको मिटला राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ लाङ्गो गाई बरुको मिटला राम्रो देखिएको छ कुनै पनि बिन्न पारा छैन टाक्लो बाघहरूको मिटला सिसा देखिएको छ घर गरेसीमा ठाकाटुक हुन सक्छ चोट पटक लाग्न सक्छ होसियार गर्न राम्रो हुनेछ ढुक लगरुल यही लबिराला बरुको मिटला जो सिसा देखिएको छ घर गरेसीमा ठाकाटुक हुन सक्छ चोट पटक लाग्न सक्छ होसियार गर्न राम्रो हुनेछ ढुक लगरुल वर्गको मिटला जो राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुल नाग गुरुको मिटला जो सक्षा देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् कुन गर्नुहोस् राम्रो हुनेछ
1: तालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्म गरी पुण्य कमाउनु पर्ने आयुक बढाउनु पर्ने पापबाट मुक्त हुनुपर्ने त्यस कारणले तपाईँलाई निरोगी बन्नुपर्ने धनी बन्नुपर्ने छ भने धर्ममा गर्नुहोस् धर्म गरे सुख शान्ति पाउँछ पाप गरे दुःख पाउँछ यहाँहरूले थाहा नै छ र केही पापहरू गरे भने आयु घटेर जानेछ धर्म गरे आयु लामो भएर जानेछ लुग्लो भेडा वर्गको मित्रलाई लासा भएकोले टाढो यात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू एकदम सफल हुनेछ टेलो बादर वर्गको मित्रलाई पनि आज लासा भएकोले टाढो यात्रा आर्थिक कारोबार कुनै पनि तपाईँले कामहरू गर्नु छ भने आज राम्रै योगले बताएको छ झ्यालो चरा वर्गको मित्रलाई लासा यहाँले पनि टाढो यात्रा लिन दिन र केही तपाईँले आफ्ना कामहरू सुरुवात गर्नु र राम्रै जोगले बताएको छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको काम सिद्ध भएर जान्छ आय आर्जन राम्रै हुने बताएको छ फाक्लो भदल वर्गको मित्रलाई राम्रो यहाँले कुनै पनि त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू भोग्नु नपर्ने तपाईँको जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं श्रोतावृन्द लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ सर्वसाधारण जो कोहीले गाउन सक्ने बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ तर पछिल्लो समय युवा पुस्ताहरू लोकभजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतिश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

0: ಬಾಯು.
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आज भोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोकभजनहरू बिस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोकभजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

0: यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै, सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा छु। नमस्कार।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छेउ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98 60 29 43 26, 98 60 29 43 26।
2: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। रोपाईमा आधा मात्रै मल गोड्ने बेला जनहाहाकार, मल अभावले उत्पादन घट्ने चिन्तामा किसान। सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपन्छी व्यवसायी सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्ज उपलब्ध गराउने सरकारको व्यवस्था र दोलखामा गत आर्थिक वर्ष 12,500 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता।
1: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभव।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: अब समाचार विस्तारमा। रोल्पाको थवाङ गाउँपालिका पाँच उवा कोटल बारा गाउँमा अस्ति बुधबार राति परेको पहिरोमा परे 10 जनाको ज्यान गएको पुष्टि भएको छ। अझै 3 जना बेपत्ता रहनु भएको रोल्पा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने अरू 5 जनाको शव छिमेकी जिल्ला प्युठानका खोला किनारमा भेटिएका छन्। पहिरोमा घाइते भएका 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। पहिरोमा परेर 9 वटा घर, 1 बोस्त घुम्ती पसल, 2 गोठ, 1 सज गरी 13 वटा संरचना बगाएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका पशु चौपाएको संख्या र अरू क्षतिको गणना नै हुन नसकेको स्थानीयवासीले बताउनु भएको छ। स्थानीय बासिन्दाका अनुसार पूर्वी रोल्पाको सुली चौरदेखि उवा हुँदै थवाङ पुग्ने सड़क त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो बन्दा लेदो सहितको पहिरो खसेको हो। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यो वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकेका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्थ्यो, तर ती 2 महिनामा सरकारले 1,95,000 टन मात्रै मल वितरण गरेको छ। कुल खपतको आधा मात्रै वितरण गर्दै किसान मलको लागि लामो लाइनमा लाग्न बाध्य भएका थिए। रोपाईको बेला मल नपाएका किसान अहिले फेरि धान गोड्ने बेला टप ड्रेसिङका लागि युरिया मलको खोजीमा कृषि सहकारी संस्थाको गेटसम्म पुगेर लामो लाइन बस्न बाध्य छन्। तर अहिले पनि मागे जति मल सरकारले दिन सकेको छैन। कृषि मन्त्रालयले गोदाममा भने रासायनिक मल मौजात रहेको दावी गरेको छ। मन्त्रालयका अनुसार कृषि विकास सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनको गोदाममा 48,627 टन मल छ। यसमध्ये 14,055 टन डीएपी, यूरिया डीएपी 18,631 टन र पोटास 15,941 टन मौजात छ। कुल मौजात मध्ये कृषि सामग्री गोदाममा 30,602 टन र साल ट्रेडिङको गोदाममा 18,025 टन रहेको मन्त्रालयले जनाएको छ। टप ड्रेसिङका लागि यूरिया मात्र कम्तीमा 1,00,000 टन आवश्यक पर्छ, तर अहिले सरकारको गोदाममा 14,055 टन मात्रै छ। पश्चिम क्षेत्रका किसानले अगुवा धान लगाउने भएकाले अहिले नै टप ड्रेसिङ गर्ने बेला भइसकेको कृषकहरूको भनाइरहेको छ। एक महिनादेखि देशभरि खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुँदा सर्वसाधारण सड़क पेटीमा रित्तो सिलिण्डरको लाइनमा उभिएका छन्। तर ग्यास आपूर्ति व्यवस्था पनि मिलाउन पूर्ण रूपमा असफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्नो नालायकी पन लुकाउन अहिले सस्तो स्टन्ट र गलत प्रचारबाजीमा उत्रिएको छ। अहिले उद्योग मन्त्री गौरी कुमारी यादव आफै उपभोक्ताको फोन उठाएर ग्यास पाउनुहुन्छ भन्दै आश्वासन बाँडिरहनु भएको छ। त कहिले मन्त्रालय मातहत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित अनुगमनलाई पाँचतारे होटलमा छापा मारेको र ठूलै अपरेशन गरे जही बहादुरीको प्रचार गरिरहनु भएको छ। हिजो मात्रै मन्त्रीको सचिवालयले वाणिज्य विभाग लाजिमपाडा स्थित पाँचतारे होटल ऱ्याडिसनमा छापा मार्दा 184 वटा ग्यास सिलिण्डर लुकाएर राखेको भन्दै मीडिया बाजी गर्यो। उपभोक्ताले ग्यास नपाएको बेला होटलले ठूलो परिणाममा ग्यास मौजात राखेको भन्दै कार्यवाहीको तयारी भइरहेको मन्त्रालयले दावी समेत गरेको छ। तर सरकारको यो दावी कति आस्वादपद र तर्कहीन छ भने विभाग आफैले मुसुल्कामा भनेको छ। होटलको चूलोमा एकैपटक 70 वटा सिलिण्डर प्रयोग भइरहेको पाइयो। एउटा अन्तर्राष्ट्रिय चेन होटल जसले दैनिक 100 पाहुनालाई सेवा दिनुपर्छ र जसको भान्सामा एकैपटक 70 वटा ग्यास सिलिण्डर जोड़िन्छ। म्यानफोर्ड सिस्टम मार्फत त्यहाँ 184 वटा सिलिण्डर मौजात भेटिनु कसरी अनाधिकृत भण्डारण वा कालो बजारी हुन सक्छ? सरकारले सहुलियतपूर्ण

0: कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसायी सहित आठ क्षेत्रका उद्यमी तथा लक्षित युवा वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्ज उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधा दरमा 1.5% भन्दा बढ़ी प्रिमियर थप्न पाउने छैनन्। अर्थ मन्त्रालयले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 अनुसार कृषि तथा पशुपक्षी व्यवसायको लागि सबैभन्दा बढ़ी 5 करोड़ रूपियाँसम्म कर्ज उपलब्ध हुनेछ। नयाँ कार्यविधिको उद्देश्य परम्परागत सिप तथा पेशाको आधुनिकीकरण, उद्यमशीलताको विकास र रोजगारीको सिर्जना तथा प्राकृतिक विपद पीड़ितहरूलाई निजी आवास निर्माणमा सहयोग पुर्याउने रहेको मन्त्रालयले जनाएको छ। दोलखाका स्थानीय तहहरूले सामुदायिक वनको विकासको लागि खासै चासो नदिएको सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध उपभोक्ताहरूले गुनासो गर्नु भएको छ। सामुदायिक वन क्षेत्रको विकासको लागि धेरै काम गर्नुपर्ने भए पनि पालिकाहरूले यस क्षेत्रमा चासो नदिएको उपभोक्ताहरूले गुनासो गर्नु भएको हो। यसै सन्दर्भमा हामीले जिल्लाका केही सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध व्यक्तिहरूलाई वन क्षेत्रको विकासको लागि पालिकाहरूले कसरी काम गरिरहेका छन् भनेर सोधेका छौं।
1: मेरो राम बुढा थियो कि बिना पाए स्थानीय तहले खासै त्यस्तो वन सम्बन्धी त्यति चासो देखाएको छैन। एउटा समिति बनाउँछन् उपभोक्ताहरूले, समितिबाट अलिअलि काम हुन्छ। स्थानीय सरकारले अलिक चासो देखाएर यस्तो काम गर्नुपर्छ, यो गर्दा ठिक हुन्छ भनेर त्यति सल्लाह सुझावहरू चाहिँ खासै त्यस्तो दिएको छैन।
2: स्थानीय सरकारले गरिरहेको छ तर त्यस्तो बिघ्न होइन, तर वन कार्यालयबाटै हामीले राम्रै भइरहेको छ। स्थानीय सरकारले हेरिरहेको छ हेर्नु चाहिँ, तर हामी त अब सबै ठाउँ पुग्दैन त्यो अब बाँडफाँड गर्दाखेरि, अब त्यो हामीले मात्रै हेरेर पनि नहुने, सबैले गर्नु पर्दाखेरि।
3: मेरो नाम अम्बर बहादुर, हामीलाई पालिकाले अहिलेसम्म केही पनि सहयोग गरेका छ। अहिले हामीले फिलिङ गरेर मैले 10% पालिकाले र 10% केन्द्रमा मैले कर बुझाएको छु।
4: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
5: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाउने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855106677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

प्रयोगमा आएको छ। सड़क खुलाउन 6 वटा टिप्पर 12 वटा ठूला मेसिन प्रयोग गरिएको सड़क डिभिजन कार्यालय दोलखाका प्रमुख सिनियर इन्जिनियर नारायण दत्त भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार मंगलबारबाट सड़क बनाउन शुरू गरिएको हो। 4 किलो पहिरोमाथि रहेको पन्थली र इको पहिरोमाथिको गोदावरी गाउँका बासिन्दासँग चरणबद्ध छलफल चलिरहेको र बस्तीको सुरक्षालाई मुख्य प्राथमिकता दिएर पहिरो पन्छाउन शुरू गरिएको बताउनुभयो। नियमित वर्षाले डाकलाङ 4 किलो इको र लिपिङमा पहिरो खसेको थियो। डाकलाङमा 50 मिटर सड़क भाँसिएको र इकोमा 100 मिटर भाँसिएको, लिपिङमा सड़क भाँसिएर सड़क सञ्जालमा विच्छेद भएको र 4 किलोमा पहिरोले सड़क पुरिएको छ। 1 महिनादेखि सड़क बन्द हुँदा तातोपानी भन्सारको काम ठप्प भएको बताइएको छ। सिन्धुलीमा लागू औषध सहित 1 जना युवा प्रक्रमण भएको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत दुदौली नगरपालिकाडा नम्बर 6 पोखरीबाट प्रहरीले लागू औषध सहित सुनसरीका एक युवालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुदौलीबाट सिन्धुलीतर्फ आउँदै गरेको हायसलाई चेक जाँच गर्ने क्रममा लागू औषध फेला परेको हो। चेक जाँचको क्रममा हायसमा सवार सुनसरीको बराह क्षेत्र नगरपालिका नम्बर 10 सक्रघट्टीका 22 वर्षीय विवेक शर्माको साथमा रहेको झोलाभित्र लागू औषध लुकाई सिपाई ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रामेछापमा नेपाली सेनाले बाढ़ी पहिरो आगलागी लगायतका विपदबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा विपद प्रति कार्य सम्बन्धी सचेतना अभिवृद्धिको लागि 1 दिने तालिम तथा नमूना प्रदर्शन गरेको छ। रामेछापको रामेछाप नगरपालिका 8 स्थित माथिल्लो बजारमा नेपाली सेना सिडी खड्ग दल गण्ड रामेछापको आयोजना तथा रामेछाप नगरपालिका वडा नम्बर 8 को समन्वयमा उक्त कार्यक्रम गरिएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा, बागलुङ, बाँके, बर्दिया, प्युठन, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेको ठाउँमा भेलबाडी आएको छ। नुवाकोटको त्रिशुली नदी, प्युठनको लुङ्गरी नदी, कास्कीको मादी खोला, लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गोर्खा, लमजुङ, तनहुँ, कास्के, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आंशिक बाढ़ी र गेगानको बहावको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन अनुरोध गरिएको छ। मध्यम र पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका धेरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग र कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। रोपाईमा आधा मल गोड्ने बेला जनहाहाकार, मल अभावले उत्पादन घट्ने चिन्तामा किसान। सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुमन्छे व्यवसायी सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म खर्च उपलब्ध गराउने सरकारको व्यवस्था। र दोलखामा गत आर्थिक वर्ष 12,500 जना भन्दा बढ़ीको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता। अवस्थ सहयोग समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सहयोग सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपुच्छे, गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेक कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, खुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
0: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन, पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्। कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
6: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा।
7: अरे यही थियो त, कहाँ सरे आजकल?
8: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
7: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
8: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
8: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
10: केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
6: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
11: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
8: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
11: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
8: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860 29 43 26 9860 29 43 26।
8: क्लासिक लेडिज टेलर्स चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
12: हाम्रा सेवाहरू
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
12: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
12: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
8: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
8: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
13: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 28 गते

प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। रोल्पा पहिरो अपडेट, 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। रोल्पाको थबाङ गाउँपालिका 5 उवाकोटल 12 गाउँमा अस्ति बुधबार राति पहिरोमा परेर 10 जनाको ज्यान गएको पुष्टि भएको छ। अझै 3 जना बेपत्ता रहनु भएको रोल्पा प्रहरीले जनाएको छ। प्रहरीको अनुसार 5 जनाको शव रोल्पाका विभिन्न ठाउँमा भेटिएको हो भने अरू 5 जनाको शव छिमेकी जिल्ला प्युठनका खोलाहरूमा भेटिएका छन्। पहिरोमा घाइते भएका 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। पहिरोमा परेर 9 वटा घर, 1 घुम्ती पसल, 2 वटा गोठा, 1 चर्च गरी 13 वटा संरचना बगाएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएका पशु चौपाएको संख्या र अरू क्षतिको गणना हुन नसकेको स्थानीयवासीले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार पूर्वी रोल्पाको सुली चौरदेखि उहाँ हुँदै थवाङ पुग्ने सड़क त्यसै गाउँबाट खनिएकाले माटोको थुप्रो भन्दा लेदो सहित पहिरो खसेको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कृषिका समस्या सम्भावना 5 तहसम्म बिचौलिया। काभ्रे प्लान्चोको 5 खालका किसान वीरमान श्रेष्ठले खेतमा प्रति किलो 30 रूपियाँमा बेचेको गुलभेडा काठमाडौँ पुग्दा उपभोक्ता ताराकुमारी लिम्बुले 90 रूपियाँ तिरेर किन्नु परेको छ। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो दिनुपर्ने यो विरोध बासको पछाडि कृषि उपजको आपूर्ति श्रृंखलामा सक्रिय 5 तहका बिचौलियाको मुख्य कारण रहेको पाइएको छ। कृषि विभागका उपमहानिर्देशक डाक्टर दिवस राज मिष्टको संयोजकत्वमा गठित आपूर्ति श्रृंखलामा सुधारका लागि सुझाव कार्यदलको प्रारम्भिक अध्ययनले किसान, स्थानीय संकलन, क्षेत्रीय व्यापारी, थोक व्यापारी र खुद्रा व्यापारी हुँदै कृषि उपज उपभोक्तासम्म पुग्ने वर्तमान संरचनाले मूल्य अन्तर अस्वाभाविक रूपमा बढ़ाएको देखिएको छ। यही अन्तर घटाउन सरकारले कृषि उपजको आपूर्ति प्रणालीलाई छुट्याउने र किसान तथा उपभोक्ता बीचको दूरी कम गर्ने तयारी गरेको छ। यो समस्यालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पहलमा आपूर्ति श्रृंखलाको सुधारको लागि सुझाव कार्यदल गठन गरी अध्ययन थालिएको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै आज शपथ। सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्नुहुने भएको छ। मुख्यमन्त्रीबाट कमल बहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजीर मियाले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको छ। प्रमुखले संविधानको धारा 168 को उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न शुक्रबार बिहान 11 बजेको लागि बैठक बोलाउनु भएको छ। तोकिएको समयभित्रै मुख्यमन्त्रीमा एमालेको समर्थनसहित दावी पेश गर्ने तयारी भइरहेको खगराज भट्टले बताउनुभयो। भट्टले दावी पेश गरेपछि प्रदेश प्रमुखले आजै उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ। नेकपाका एक सांसदको अनुसार बिहान 11 बजे मुख्यमन्त्री नियुक्ति भएपछि आज दिउँसो 3 बजे शपथ ग्रहणको कार्यक्रम रहेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। रोपाईमा आधा मल गोड्ने बेला झन हाहाकार। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम गोड्ने समय भएको छ। किसानले यो वर्ष पनि रासायनिक मलको चर्को अभाव खेप्नु परेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयको अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मलको आवश्यक पर्छ। तर यी महिनामा सरकारले 1,15,186 टन मात्रै वितरण गरेको छ। कुल खपतको आधा मात्रै वितरण गर्दा किसान मलको लागि लामो लाइन बस्न बाध्य थिए। रोपाईको बेला मल नपाएका किसान अहिले फेरि धान गोड्ने बेला टप ड्रेसिङ लागि युरियाको खोजीमा कृषि सहकारी संस्थाको गेटसम्म पुगेर लामो लाइन बस्न बाध्य छन्। तर अहिले पनि मागे जति मल सरकारले दिन सकेको छैन। कृषि मन्त्रालयले गोदाममा भने रासायनिक मलको मौजात रहेको दावी गरेको छ। मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड साल्टर्निङ कर्पोरेशनको गोदाममा 48,262 टन मल छ। यसमध्ये युरिया 14,055 टन, डीएपी 18,631 टन र पोटास 15,941 टन मौजा कुल मौजात मध्ये कृषि सामग्री गोदाममा 30,602 टन, साल टर्निङको गोदाममा 18,025 टन रहेको मन्त्रालयले

आएको छ। क्रप ड्रेसिङको लागि यूरिया मात्रै कम्तीमा 1,00,000 टन आवश्यक पर्छ, तर अहिले सरकारको गोदाममा 14,055 टन मात्रै छ। पश्चिम क्षेत्रका किसानले अगुवा धान लगाउने भएकाले अहिले नै क्रप ड्रेसिङ गर्ने बेला भइसक्यो, तर मल अभाव छ। कृषकहरूले भन्नुभयो, मल अभावकै कारण धान उत्पादनमा घट्ने भएपछि कृषकहरू चिन्तित हुनु भएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। पाँच करोड़सम्म सहुलियतपूर्ण कर्जा। सरकारले सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि लागू गर्दै कृषि तथा पशुपक्षी व्यवसायी सहित 8 क्षेत्रका उद्यमी तथा लक्षित वर्गलाई 5 करोड़ रूपियाँसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारले कर्जाको ब्याजमा 3% अनुदान दिनेछ भने बैंक तथा वित्तीय संस्थाले आधा दरमा 1.5% भन्दा बढ़ी प्रिमियर थप पाउने छैन अर्थ थप्न पाउने छैन। अर्थ मन्त्रालयले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि 2082 अनुसार कृषि तथा पशुपक्षी व्यवसायको लागि सबैभन्दा बढ़ी 5 करोड़ रूपियाँसम्म कर्ज उपलब्ध हुनेछ। नयाँ कार्यविधिको उद्देश्य परम्परागत शीत तथा पेसाको आधुनिकीकरण, उद्यमशीलताको विकास, रोजगारी को सृजना तथा प्राकृतिक विपत्ति पीड़ितलाई निजी आवास निर्माणमा सहयोग पुर्याउनु रहेको छ। यो खबर आज गोर्खा पत्रले लेखेको छ। चट्याङ लागेर एकजनाको ज्यान गयो। रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। चट्याङ लागेर लुङग्रेनी गाउँपालिका एक हरदारका 59 वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्राष्ठले बताउनुभयो। प्रहरी निरीक्षक श्राष्ठका अनुसार बिहिबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते हुनुभएको थियो। उहाँको उपचारको क्रममा स्थानीय स्वास्थ्य संस्थामा पुर्याउने बित्तिकै मृत्यु भएको हो। यो खबर आज सबै जसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखामा शेर सदस्यको संख्या 34,000 भन्दा बढ़ी पुगेको छ। जिल्लाको बैतेश्वर गाउँपालिका नम्बर 5 मैना पोखरीमा मुख्य कार्यालय रहेको देशकै नमूना जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा गत आर्थिक वर्ष 2082-83 असार मसन्तसम्म शेर सदस्यको संख्या 34,347 पुगेको सहकारी संस्थाले जनाएको छ। सहकारीमा हाल खुद शेर सदस्य 26,100 जना, बाल बचतकर्ता 8,192 जना, संस्थागत शेर सदस्य 55 जना गरी सहकारीमा 34,347 जना शेर सदस्य रहनु भएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा दोलखाका युवा कलाकार कैलाश कुमार श्रेष्ठ नियुक्त हुनु भएको छ। जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर 2 गैरी मोदीमा जन्मिनु भएको श्रेष्ठलाई नेपाल सरकारले हालै नाफाको सदस्य सचिवमा नियुक्त गरेको हो। दोलखामा गत आर्थिक वर्ष 12,560 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्त गरिएको छ। जिल्लामा गत आर्थिक वर्ष 2082-83 6,577 जना पुरूष र 5,983 जना महिला गरी 12,560 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्त गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। असार मसन्तदेखि बन्द भएको सिन्धुपाल्चोकको गोदावरी सड़कमा पहिरो पन्छाउन शुरू गरिएको छ। सड़क डिभिजन कार्यालय चरीकोटले महिना दिनदेखि बन्द रहेको गोदावरी राजमार्ग खुलाउन शुरू गरिएको बताएको छ। सड़क खुलाउन 6 वटा टिप्पर 12 वटा ठूला मेसिन प्रयोग गरिएको सड़क डिभिजन कार्यालय दोलखाका प्रमुख सिनियर इन्जिनियर नारायण दत्त भण्डारीले बताउनुभयो। मंगलबारबाट सड़क बनाउन शुरू गरिएको हो। 4 किलो पहिरोमाथि रहेको पन्थली र ईको पहिरोमाथिको गोदावरी गाउँका बासिन्दासँग चरणबद्ध रूपमा छलफल चलिरहेको र बस्तीको सुरक्षालाई मुख्य प्राथमिकता दिएर पहिरो बन्चाउन शुरू गरिएको उहाँले बताउनुभयो। सिन्धुलीमा लगभग 61 जना युवालाई प्रहरीले पक्राउ गरेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत दुदौली नगरपालिका वडा नम्बर 6 पोखरीबाट प्रहरीले लगभग 61 जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुदौलीबाट सिन्धुलीतर्फ आउँदै गरेको हाइसलाई चेक जाँच गर्ने क्रममा हाइसमा सवार सुनसरीको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 6 का 22 वर्षीय विवेक शर्माको साथमा रहेको झोलाभित्र लगभग 60 लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारिएको हो।
रामेछापमा नेपाली सेनाले बाढ़ी पहिरो आगलागी लगायतका विपदबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा विपद प्रतिकार सम्बन्धी जनचेतना अभिवृद्धिको लागि एक दिने तालिम तथा नमूना प्रदर्शन गरेको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित माथिल्लो बजारमा नेपाली सेनाको श्री खड्ग दलगण रामेछाप ब्यारेकको आयोजना तथा रामेछाप नगरपालिका वडा नम्बर 8 को समन्वयमा नागरिक संघ नेपाली सेना भन्ने मूल धाराका साथ तालिम सञ्चालन गरिएको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98-510-66-165, 98-510-66-165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
1: त्यस्तै ग्यास बेच्न चाहनु हुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
8: नमस्कार, शुभ प्रभात। आदरणीय श्रोतावृन्दहरूलाई म उत्तम गिरीको फेरि नमस्कार। हजुरहरूलाई हामीले हरेक हप्ता रेडियो मार्फत अनि प्रवचन मार्फत हजुरहरूलाई एउटा जागरण गर्ने कोशिशमा हामी लागिरहेका छौं र अहिलेको सिनारियोमा, अहिलेको प्रेजेन्ट सिचुएसनमा मान्छे जागरण हुन जरूरी छ। केमा जागरण भन्दाखेरि भौतिक जीवनमा हामी जागृत छौं, भौतिक जीवनमा हामी एकदमै कन्सियस, एकदमै चेतनशील प्राणी छौँ। हामीलाई के खानुपर्ने, के लाउनुपर्ने, हामीलाई कुन समयमा, कुन सिजनमा, कुन ऋतुमा, परिवेशमा हामी अगाडि बढ्नुपर्ने हामीलाई प्रत्येक मानवलाई यो कुरो थाहा छ। तर यही संसारमा बसेर मानवलाई यो कुरो थाहा छैन, हामीमा आध्यात्मिक चिन्तन र आध्यात्मिक जागरण पनि हुनु जरुरी छ भन्ने कुरो मानवलाई थाहा छैन। त्यसले गर्दाखेरि आमाको गर्भमा जब हामी थियौं, हामी एउटा मानव थियौं। हामी आमाको गर्भबाट नै मानव धर्मसँग कनेक्टेड हौ। तर जब हामी आमाको गर्भबाट बाहिर यो संसारमा आयौं, हामी त्यो मानव धर्मदेखि विलीन हुँदै गयौं, हामी डिस्कनेक्ट, हामी टाढिँदै गयौं। तब हामीले मेरो ईश्वर, मेरो भगवान, मेरो देश, अनेक कुरो म थप्दै गयौं। हामीले म खान्छु, म लाउँछु, मेरो परिवेश, अनेक कुरामा हामी म थप्दै गयौं। तर हामीले त्यो आफ्नो अस्तित्व, त्यो हाम्रो एक्जिस्टेन्स जुन थियो, एउटा परमपिता परमात्मासँग जुन एउटा सम्बन्ध स्थापित भएको थियो, त्यो मानव धर्मलाई आज हामीले भुलेर आज हामी संकीर्णताको बाटोमा, आज हामी सम्प्रदायिकताको बाटोमा, आज हामी अगाडि बढेर आफ्नो जीवनलाई आज हामीले त्यतिकै बिताइरहेका छौँ। आज पनि मानवले, हेर्नुहोस्, कतिजनाले रेडियो मार्फत, एफएम मार्फत यस्ता आध्यात्मिक विचारहरू सुनेर, सन्तका आध्यात्मिक विचारहरू सुनेर आफ्नो जीवनलाई परिवर्तन गरे। तर आज कतिजनाले यही धरतीमा बसेर, यही संसारमा बसेर कसैले परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ भने, कोही तपाईँहरू पछाडि रहनु भएको छ, तपाईँहरू पछि सरिरहनु भएको छ। र जीवनमा आउनुहोस्, अध्यात्मलाई एकपल्ट खोज्नुहोस्। एउटा खजाना, एउटा हामीभित्र एउटा पोटेन्सियल, एउटा एनर्जी छ। त्यो एनर्जी जबसम्म हामीले मेनिफेस्टेसन गर्दैन, जबसम्म त्यो एनर्जीलाई हामीले बाहिर निकाल्दैनौँ, जबसम्म हामीले आफ्नो अस्तित्व, आफ्नो एक्जिस्टेन्स, आफ्नो त्यो एनर्जीको आज हामीलाई अस्तित्व, त्यसको पोटेन्सियल थाहा हुँदैन, तबसम्म आज मानव समाज अध्यात्मको बाटोमा अगाडि बढ्न सक्दैन। पहिलाको इतिहास, ऋषिमुनिहरूको इतिहासलाई हेर्नुहोस्, जति पनि महान पुरुषहरूको इतिहासलाई हेर्नुहुन्छ भने, पहिला उहाँहरूले यो आध्यात्मिक जागरण आफ्नो जीवनमा हेर्नुभयो, मेरोमा कति पोटेन्सियल छ र मैले यो जागरण पहिला बाहिर गर्नुपर्ने हो कि भित्र गर्नुपर्ने भनेर पहिलाका ऋषिमुनि राम, कृष्ण, बुद्ध, महावीर, जो पनि महान पुरुषहरू थिए अनि ऋषिमुनिहरू थिए, अध्यात्मको बाटो उहाँहरूले पहिला आफ्नो जीवनमा खोज्नुभयो। उहाँहरूले सेल्फ अवेकनिङ, पहिला आफू जाग्ने विचार गर्नुभयो। र जब उहाँहरूले त्यो आफू जाग्ने विचार गरेर, जब अध्यात्मको गोरेटोमा जब आफूलाई अगाडि बढाउनुभयो, तब त्यति बेला मानव समाजलाई आलिङ्गन गरेर उहाँहरूले एउटा मानवतावाद र अध्यात्मवादको बाटो देखाउनु भयो सम्पूर्ण मानवलाई। त्यसले गर्दाखेरि मानवले जान्नुपर्ने वास्तविक धर्म के हो भन्दाखेरि मानव धर्म। मानव धर्म भन्ने बित्तिकै संसारको सबै प्राणीहरू आए, मानव प्राणीहरू आए, चाहे विदेशमा बस्ने होस्, चाहे नेपालमा बस्ने होस्, चाहे भारतमा बस्ने होस्, संसारको कुनै पनि कुनामा बसोस्, मानव धर्म भनेपछि वी आर कनेक्टेड टु इच अदर। हामी एक अर्कासँग आत्मिक सम्बन्धले, ईश्वरीय सम्बन्धले हामी जोडेका छौँ। त्यसले गर्दाखेरि मानवको वास्तविक धर्म के हो भन्दाखेरि मानवता। अनि धर्म भनेको के हो भन्दाखेरि, मानव धर्म भनेको सेल्फ रियलाइजेसन अनि ईश्वरको खोजी, ईश्वरको अनुभूति नै रिलिजन हो भन्यो। हामीले आज धर्मको अनेक परिभाषाहरू सुन्छौँ, अनेक डेफिनेसनहरू सुन्छौँ। तर स्वामी विवेकानन्दलाई एउटा पत्रकारले अमेरिकामा सोध्यो, नरेन्द्र, विवेकानन्द, हाउ डु यु डिफाइन रिलिजन, तिमीले रिलिजनलाई कसरी डिफाइन गर्छौ भनेर सोद्धाखेरि स्वामी विवेकानन्दले भनिदिनुभयो, तिम्रो लागि धर्म के हो मलाई थाहा छैन, तिम्रो लागि रिलिजन के हो मलाई थाहा छैन, मेरो लागि रियलाइजेसन अफ गड इज रिलिजन, ईश्वरको अनुभूति नै धर्म हो भन्दियो। त्यो डेफिनेसन, त्यो उत्तर उहाँको सार्वजनिक भयो, युनिभर्सल ट्रुथ बनेर गयो, संसारमा एउटा सत्य उदाहरण, सत्य परिभाषित बनेर गयो। त्यसले गर्दाखेरि आज हामीले त्यो धर्मलाई खोजौं, आज हामीले त्यो मूल जडलाई खोजौं, कहाँबाट हाम्रो क्रिएसन भयो, यो चलाउनेवाला कहाँ छ, अनि यस्तो डरलाग्दो यो एभ्री स्पेक अफ क्रिएसन, यो संसारको सृष्टिको हरेक चराचर जगतमा परमपिता परमात्माको सृष्टि र परमपिता परमात्माको शक्ति बिना केही चिज पनि चल्दैन, हल्लिँदैन पनि भनेको छ, र पनि आज मानव समाज बैरो भएर बसेको छ। तेरे सत्ता के बिना हे प्रभु मंगल न मोर, पत्ता त खिल्ता नहीं खिलेन एक फूल। तिम्रो सत्ताको बिना, तिम्रो शक्ति बिना, तिम्रो कृपा बिना मंगल पनि छैन, खुशी पनि छैन, आनन्द पनि छैन। तिम्रो कृपा बिना हे प्रभु, तिम्रो यदि कृपा भएन भने एउटा पत्ता पनि हलिँदैन, एउटा फूल पनि खिलिँदैन। यदि तिम्रो कृपा भयो भने चराचर जगतका प्राणीलाई कृपा हुन्छ, भएन भने कसैले पनि केही पनि गर्न सक्दैन। तिमी त्यो सत्ता हो भने, अनि त्यो सत्ता कहाँ छ भन्दाखेरि यो सृष्टिभित्र नै सृष्टिकर्ता छ। अध्यात्मले भन्छ, तिमीले एकपल्ट सुन्तलाको बीजलाई फुटाएर हेर, सुन्तलाको बीज सुन्तलाभित्रै हुन्छ, सेबको बीज एप्पलको बीज एप्पलभित्रै हुन्छ। त्यसले गर्दाखेरि हे मानव, तिमी यो सृष्टिमा एउटा सृष्टिको सरताज भनेर भनिने एउटा प्राणी, तिमीले किन ईश्वरलाई बाहिर खोजिरहेछौ? मन मन्दिरभित्र निहाली हेर पाउनेछौ भगवान। तिमीले बाहिरको आँखा बन्द गरेर भित्रको आँखा खुल्ने ज्ञान समयको तत्वदर्शी महान पुरुषको शरणमा गयो भने, तिमीले भित्रको आँखा खुल्ने राजविद्या पाइसकेपछि तिमीले त्यो प्रकाशको दर्शन तिमीले तिम्रै हृदयभित्र गर्न सक्छौ। तिमीले बाहिर खोज्नु पर्दैन, एभ्रिथिङ इज विदिन यु। किन तिमीले बाहिर खोजिरहन्छौ? किन तिमी बाहिरको संसारमा घुमिरहन्छौ? तिमी भित्र एउटा आध्यात्मिक जगत, एउटा आध्यात्मिक संसार छ, जुन आध्यात्मिक संसारमा तिमीले आफ्नो अस्तित्व, तिमीले आफ्नो एक्जिस्टेन्स, तिम्रो अस्तित्वलाई तिमीले यही भित्र हराएको छौ। यही भित्र तिमीले बाहिरको आँखा बन्द गरेर, तिमीले भित्रको आँखा खुल्ने ज्ञान पाएर तिमीले पनि परमपिता परमात्माको ज्योतिको दर्शन गर्न सक्छौ। किन तिमी बाहिर खोज्छौ मानव भनेर आज ऋषि मुनिहरू, सन्त महात्माहरू गल्ली गल्लीमा कराइरहेका छन्, सत्सङ सुनाइरहेका छन्, र पनि मानव समाज बहिरो भएर नसुनेको जस्तो गरेर हिँडिरहेको छ। त्यसले गर्दाखेरि आज आउनुहोस्, आज हामीले त्यो शक्तिलाई खोजौं जुन शक्तिले हाम्रो परिवारलाई पनि चलाएको छ, सारा संसारलाई, सारा सोलर सिस्टमलाई, सारा प्रकृतिलाई चलाइरहेको त्यो शक्ति कहाँ छ भन्दाखेरि यो सृष्टिभित्रै छ। यही सृष्टिभित्रको मानवले जुन एउटा यस्तो राम्रो चोला बनाइदिनु भयो यो सृष्टिमा, मानव चोला, ह्युमन क्रिएसन इज वान अफ द मोस्ट ब्युटिफुल क्रिएसन इन दिस वर्ल्ड, इन दिस क्रिएसन भनेको छ। यो आज सबभन्दा यति राम्रो अमूल्य चोला हामीले पाएका छौँ। यो चोलामा प्रत्येक व्यक्तिले ईश्वरको आराधना, प्रत्येक व्यक्तिले ईश्वरको

आज उहाँले बाहिरको लाइटको कुरा गर्नु भएन, भगवान बुद्धले भित्रको प्रकाशको कुरा गर्नुभयो, भित्र बज्ने म्युजिकको कुरा गर्नुभयो, भित्र बग्ने एउटा अमृतको कुरा गर्नुभयो। त्यसले गर्दाखेरि लाइट अफ एसिया त्यतिकै बनेको होइन, उहाँले टोटल एसियन्सहरूलाई, उहाँले एसियामा मात्र होइन वर्ल्डमा संसारको कुनै पनि कुनामा भगवान बुद्धलाई नचिन्ने कोही पनि छैन। जो हाम्रो पवित्र भूमि नेपालमा जन्मिनु भएको भगवान बुद्धले लाइटको दर्शन गर्नुभयो। कुन लाइट भन्दाखेरि भगवान बुद्धले फायर लाइटको दर्शन गर्नुभएको होइन, भगवान बुद्धले मुन लाइट सनलाइटको दर्शन गर्नुभएको होइन, भगवान बुद्धले आफ्नो हृदयभित्र इन्ट्रोस्पेक्सन गरेर अन्तर्मुखी भएर बाहिरको आँखा बन्द गरेर भित्रको आँखा जब खोल्ने ज्ञान पाउनुभयो, उहाँलाई चलाउनेवाला शक्ति र उहाँले आफै आफ्नै हृदयभित्र जुन प्रकाशको दर्शन गर्नुभयो, तब उहाँले आफू आफूलाई पनि त्यो प्रकाशको दर्शन गरेर पवित्रमय एउटा मुक्तिको बाटोमा आफूलाई लानुभयो र जीवनमा सिद्धार्थबाट उहाँ बुद्ध बने। भगवान बुद्धले त्यतिसम्म भन्नुभएको छ, प्रत्येक व्यक्तिकोमा बुद्ध भन्ने क्षमता छ, प्रत्येक व्यक्तिकोमा मानवदेखि महामानव भन्ने क्षमता छ, तर जबसम्म व्यक्तिले बाहिरको आँखा बन्द गरेर भित्रको त्यो थर्ड आई खोल्ने ज्ञान पाउँदैन, तबसम्म ऊ बुद्ध बनिनु सक्दैन, तबसम्म उसले त्यो महाबुद्धको ज्ञान पाउँदैन, तबसम्म उसले त्यो भित्र भएको प्रकाशको दर्शन गर्न सक्दैन, उसले आफ्नो पोटेन्सियल, आफ्नो उसले जुन एउटा खुबी छ ऊ भित्र, त्यो खुबीको दर्शन उसले गर्न सक्दैन भन्यो। त्यसले गर्दाखेरि नेपाल मानव धर्म सेवा समितिमा आज यो ब्रह्म ज्ञान, चारवटा वेदको ज्ञान आज हाम्रो सन्त महात्माले दिइरहनु भएको छ। मैले पनि क्लास 12 पढ्दाखेरि तपाईँहरूलाई धेरै एपिसोडमा भने, मैले पनि यो ज्ञान क्लास 12 पढ्दाखेरि मैले पनि सन्त महात्माहरूको मार्फत यो ज्ञान पाएँ, र मैले ज्ञान पाएकै दिन जब मलाई बाहिरको आँखा बन्द गरेर जब भित्रको आँखा खोल्ने ज्ञान दिनुभयो पूज्यवर सन्त महात्माहरूले, मैले भित्रको आँखा खोलेकै दिन ज्योतिको दर्शन गरे। कहाँ गरे भन्दाखेरि बाहिर मन्दिरमा होइन, मन मन्दिरभित्र, हृदयरूपी मन्दिरभित्र मैले प्रकाशको दर्शन गरे, जुन प्रकाशको दर्शन आजको दिनसम्म पनि मेडिटेसन गर्दाखेरि बिहान र बेलुका त्यो प्रकाशको दर्शन हुन्छ। प्रकाशको दर्शन मात्र होइन, हामी भित्र एउटा यस्तो अनन्त धुन छ, त्यसलाई भन्यो अनस्ट्रक साउन्ड, कसैले पनि नबजाइकन बज्ने एउटा यस्तो धुन छ, हे मानव त्यो धुन सुन्ने तिम्रोमा क्षमता छ भन्यो। मैले ज्ञान लिएकै दिन त्यो धुन पनि सुन्ने र आजको दिनसम्म पनि त्यो अनस्ट्रक साउन्डको दर्शन, त्यो धुन आज हामीले सुनिरहेका छौँ। त्यसले गर्दाखेरि आउनुहोस्, आफ्नो आफ्नो आफ्नो जीवनलाई जान्नुहोस्, आफ्नो जीवनलाई अध्यात्मको बाटोमा अगाडि लानुहोस्। यति राम्रो चोला क्राउन अफ क्रिएसन मानव सृष्टिलाई, सृष्टिको सरताज भन्यो, सृष्टिको सरताज यदि हामी हो भने किन आज व्यक्तिहरूले ईश्वरको दर्शन गर्नुदेखि वञ्चित भएको छ, त्यो प्रकाशको दर्शन गर्नुदेखि वञ्चित भएको छ, किन आज हरेक अभिभावकहरूले आफ्नो नानीहरूलाई, आफ्नो छोराछोरीहरूलाई अध्यात्मको गोरेटोमा अगाडि बढाउँदैन। हामीले राम्रो राम्रो कलेजहरू पठाउँछौ, हामीले राम्रो राम्रो विश्वविद्यालयहरू पठाउँछौ, हामीले पढ्नको लागि देश विदेश पठाउँछौ, तर हामीले आध्यात्मिक ज्ञान सिक्नको लागि हाम्रै सन्त महात्माहरू गल्ली गल्लीमा घुमिरहेका छन्, र पनि हामीले नजाई साधुकोमा, साधुले त तर्साउँछ, साधुले लान्छ, साधुले झोलामा हाल्छ भनेर हामीले पहिला नै त्यस्तो पाठ सिका देख्छौं। र आजको समाज, आजको युवावर्गहरू साधुलाई पत्याउँदैन, तर यदि साधुको यदि असली रूपलाई हेरेर साधुको शरणमा, साधुको चरणमा यदि अहिलेको युवा समाज अलिकति पनि झुकाउ भावनाले अगाडि बढ्यो भने आज युवा समाजले एउटा उन्नतिको बाटोमा अगाडि बढ्नेछ, युवा समाज अध्यात्मको बाटोमा अगाडि बढ्नेछ, र युवा समाजले पनि आफ्नो जीवनमा रहेको पोटेन्सियल, आफ्नो समाजमा रहेको यो कुरीतिहरू, आफ्नो समाजमा रहेको यो एन्टी सोसियल एलिमेन्ट्सहरू, समाजमा रहेको यो एउटा जुन एउटा अमानवीय भावहरू छ, समाजमा जुन एउटा साम्प्रदायिकता भावनाहरू छ, समाजमा जुन एउटा नकारात्मक भावनाहरू छ, आज यही समाजमा बसेका युवाहरूले अध्यात्ममय बनेर ती त्यस्ता एन्टी सोसियल, त्यो नेगेटिभ क्वालिटिजहरूलाई सर्वनाश गरेर खरानी बनाएर आज त्यो युवा समाजहरू अध्यात्मको बाटोमा अगाडि बढ्नेछ। तर एकपल्ट युवा समाजलाई अहिलेको अभिभावकहरूले सन्तको बाटो देखाइदिनु पर्यो, एउटा अध्यात्मवादको बाटो देखाइदिनु पर्यो। आज हामीले सबै चिजको बाटो देखाइदिउँ, हामीले पढ्ने बाटोहरू देखाइदिउँ, हामीले हाम्रो भाइ बहिनीहरूलाई भविष्यमा ठूलो मान्छे बन्ने बाटो देखाइदिउँ, तर हामीले हाम्रो भाइ बहिनीहरूलाई भविष्यमा अध्यात्ममय बन्ने बाटो हामीले देखाइदिनौ, तब आजको युवा समाजहरूले भोलिको दिनमा हामीलाई प्रश्न गर्न सक्छ कि मैले पनि जीवनमा अध्यात्म जान्ने अधिकार थिएन, किन मलाई बाटो देखाइदिन भन्ने भोलिको प्रश्न यदि उहाँहरूले यो राख्यो भने हामी अभिभावकहरूले के जवाब दिने? त्यसले गर्दाखेरि अध्यात्म मै हुनु जरुरी छ, अहिलेको युवा भाइ बहिनीहरूले अध्यात्मलाई आलिङ्गन गर्नु जरुरी छ। जब हामीले अध्यात्मलाई आलिङ्गन गर्नु सक्यौँ

0: पनि हामीले जीवनमा कुनै पनि कुरोको हामीले कमी पाउँदैनौ। हामी पनि हाम्रो जीवनमा अगाडि बढेर हामीले पनि समाजको सेवा गर्न सक्छ। हामीले पनि आफ्नो घर, आफ्नो मातापिता, आफ्नो बसेको समाज, आफू बसेको देशलाई महान बनाउन सक्छ। नत्र भने हाम्रो जीवन अधुरो छ। हाम्रो यो जुन एउटा सपना छ, होइन, जुन हाम्रो एउटा सपना छ, नेपाल आमाको करोडौं सन्तान मिलेर गरौं राष्ट्र निर्माण भन्ने जुन एउटा सपना छ, त्यो सपनामै मात्र रहन्छ। यदि यो सपना साकार गर्नु हो भने आधार हाम्रो अध्यात्म हुनु पर्यो। आज हामीले गर्दै गरेको काम आज हाम्रो अध्यात्ममय हुनु पर्यो। आज हामीले सोच्दै गरेको कामहरू त्यसको आधार अध्यात्म हुनु पर्यो। आज हामीले प्लानिङ गर्दै गरेको कामहरू, आज हामीले रच्दै गरेको कविताहरू, आज हामीले रच्दै गरेको गीतहरूमा पनि आधार हाम्रो अध्यात्म हुनु पर्यो। किनभने अध्यात्म बिनाको फाउन्डेशन, यदि हाम्रो आधार अध्यात्म छैन भने हामी लडबडाउँछौ, हामी लड्न पनि सक्छौ। त्यसले गर्दाखेरि आज जीवनमा सबभन्दा स्ट्रङ फाउन्डेशन के को हुनु पर्यो भन्दाखेरि स्पिरिचुअलिटीको फाउन्डेशन हुनु पर्यो। त्यसले गर्दाखेरि अहिलेको साइन्टिफिक वेमा आज हामी सोच्छौ, जे पनि अहिले जे पनि हामी खान्छौ, जे पनि हामी सोच्छौ, जे पनि हामी गर्छौ, त्यसलाई हामीले साइन्टिफिक मोडमा लगिसकेको छ। तर याद गर्नुहोस्, मेरो भाइ बहिनीहरूले मलाई सुनिरहनु भएको होला, साइन्स पनि एउटा बिन्दुमा आएर अड्क्यो। जब साइन्सले पनि अब्जर्भेसन गर्यो, साइन्सले पनि जब डिस्कभरी गर्यो, हाम्रो आविष्कारको पछाडि, हाम्रो जति पनि आविष्कारको पछाडि एउटा शक्तिको हात छ, त्यो शक्तिको हात बिना हाम्रो आविष्कार पनि अधुरो छ भनेर जब 50-60 जना साइन्टिस्टहरू अमेरिकाको एउटा हलमा बसेर जब उहाँहरूले डिस्कसन गर्यो, के होला त्यो हाम्रो शक्तिमा एउटा कमी छ, हाम्रो शक्ति पनि एउटा हाम्रो डिस्कभरी, हाम्रो जुन आविष्कारहरू आज हामी ल्याबोरेटोरीमा बसेर, एउटा हामी रूममा बसेर आज हामीले जे कुराहरूको पनि आविष्कार गरिरहेका छौं, त्यो आविष्कारहरू अधुरो छ एउटा ईश्वरको शक्ति बिना। किनभने त्यो शक्ति उहाँहरूले डिस्कभर गर्दै जाँदाखेरि के होला हाम्रो शक्तिको पछाडि, हाम्रो आविष्कारको पछाडि एउटा शक्तिको हात होला भनेर जब उहाँहरूले एउटा रूममा बसेर ग्रुप डिस्कसन गर्यो, उहाँहरूले त्यति बेला एउटा उत्तर पाउनुभयो। उहाँहरूले के उत्तर पाउनुभयो भन्दाखेरि, हाम्रो शक्तिको पछाडि एउटा ईश्वर तत्व छ। त्यो ईश्वर तत्वको नाम उहाँहरूले कति खोज्यो, यसलाई के नाम दिने भनेर, लास्टमा त्यो तत्वको नाम पाएन। त्यो तत्वको नाम उहाँहरूले गड पार्टिकल भनेर राखिदियो। हाम्रो आविष्कारको पछाडि एउटा शक्तिको हात छ। त्यो शक्तिको नाम हामीले कति दिन खोज्यौं, यसको साइन्टिफिक नाम दिनु खोज्यौं, हामीले पाएन। लास्टमा हामीले एउटा शक्तिलाई अनुभव गर्यौं त्यो भित्र। त्यो शक्तिको नाम हो गड पार्टिकल। ईश्वरको शक्ति बिना, ईश्वरको आशीर्वाद बिना, ईश्वरको एनर्जी बिना हाम्रो आविष्कारहरू पनि अधुरो छ, हाम्रो इन्भेन्सनहरू पनि अधुरो छ भनेर आज वर्ल्डको साइन्टिस्टहरूले पनि यो कुरोलाई पत्याइसके कि गड इज द ओम्निप्रेजेन्ट, ओम्निपोटेन्ट, ओम्निसियन्ट एनर्जी भनेर। सर्वव्यापक ईश्वर शक्तिले नै यो संसार चलाएको छ। सर्वव्यापक ईश्वर शक्तिले नै आज हाम्रो आविष्कारहरू पनि अगाडि बढेको छ भनेर वर्ल्डको साइन्टिस्टहरूले पनि आज यो युनिभर्सल ट्रुथ भनेर आज डिफाइन गरिरहेको छ। त्यसले गर्दाखेरि अध्यात्म, स्पिरिचुअल साइन्स इज वान अफ द मोस्ट इम्पोर्टेन्ट एन्ड इन्ट्रेस्टिङ साइन्स इन द वर्ल्ड। यति सजिलो पनि छ, यति गाह्रो पनि छ। यसलाई हामीले बुझेनौ भने अति नै गाह्रो। यसलाई हामीले जीवनमा आलिङ्गन गरेर, हामीले स्पिरिचुअल साइन्सलाई आलिङ्गन गरेर, हामीले जीवनमा फिजिकल साइन्स र स्पिरिचुअल साइन्सलाई सन्तुलन गरेर, भौतिक विज्ञान र आध्यात्मिक विज्ञानलाई हामीले सन्तुलन गरेर यदि हामी अगाडि बढ्यौं भने हाम्रो पनि जीवन अध्यात्ममय बनेर जान्छ। अनि हाम्रो फिजिकल लाइफ अनि स्पिरिचुअल लाइफ, आध्यात्मिक जीवन र स्पिरिचुअल जीवन दुईटै सन्तुलित भएर जान्छ। अध्यात्मको यो पोटेन्सियल छ, तर आज युवा वर्गले यो अध्यात्मलाई बुझेको छैन। अध्यात्म एउटा कुन चराको नाम हो भनेर वास्तै गरेको छैन। तर प्रत्येक युवा भाइ बहिनी, आदरणीय दाजुभाइ दिदीबहिनी, हामीलाई चलाउनेवाला शक्ति, अध्यात्ममय शक्ति हामी भित्र छ। यो श्वासलाई जान्नु जरुरी छ। यो श्वास निक्लेर गइसकेपछि युवा पनि भन्दैन, अमेरिकामा पढेको पनि भन्दैन, युरोपमा पढेको पनि भन्दैन, नेपालमा पढेको पनि भन्दैन, ज्ञानी विद्वान राम्रो थियो भनेर पनि भन्दैन। श्वास निक्लेर गइसकेपछि केही अस्तित्व छैन, केही भ्याल्यु छैन हाम्रो। त्यसले गर्दाखेरि श्वास हुन्जेल सबै कुरालाई त बुझ्यो भने एकपल्ट यो भित्र चलिरहेको श्वासलाई पनि बुझौं। यो श्वास चलाउनेवाला को होला, यो भित्र हामीलाई चलाउनेवाला एउटा शक्ति छ। यो शक्ति निक्लेर गइसकेपछि टुमोरो वी आर डिक्लेयर्ड एज अ डेड म्यान। त्यही कारण वाट इज द डिफरेन्स बिट्विन द लिभिङ म्यान एन्ड अ डेड म्यान भनेर एउटा साधुले प्रश्न गर्यो। एउटा मरेको व्यक्ति र एउटा जीवित व्यक्तिमा के को भिन्नता छ भन्दाखेरि श्वासको भिन्नता छ। जीवित व्यक्तिले श्वास फेर्छ, मरेको व्यक्तिले श्वास फेर्न सक्दैन। मरेको व्यक्तिमा श्वास हुँदैन, उसमा एनर्जी हुँदैन, त्यही कारण उसलाई डेड भनेर घोषित गरिदिन्छ। त्यसले गर्दाखेरि हामीलाई त्यो घोषित गर्नु अगाडि, हामीलाई अ डेड पर्सन भनेर घोषित गर्नु अगाडि एकपल्ट यो श्वास चलाउनेवालालाई खोजौं। जब श्वास भित्र छ भने चलाउनेवाला कसरी बाहिर हुन सक्छ? गाडी चलाउनेवाला गाडीभित्रै हुन्छ, रेल चलाउनेवाला रेलभित्रै हुन्छ, पाइलट प्लेन चलाउनेवाला पाइलट पनि प्लेनभित्र हुन्छ भने एउटा मानव शरीरलाई चलाउनेवाला सत्ता कसरी बाहिर हुन सक्छ? श्वास रूपी परमपिता परमात्मा हामी भित्र विद्यमान छ। परमपिता परमात्माको यदि दर्शन गर्नु छ भने यो श्वासभित्र निहाली हेर पाउनेछौ भगवान। एउटा भजनले पनि भन्यो, यो श्वासमा नै छ प्रभुको नाम। यदि यो श्वासलाई तिमीले डिपली स्टडी गर्यौ भने, समयको तत्वदर्शी महान पुरुषको शरणमा गयो भने तिमीले यो श्वासको दर्शन पाउँछौ। श्वासको ज्ञान पाएर तिमीले परमपिता परमात्मा त्यो ज्योतिको दर्शन तिमीले यो नेत्रले होइन, भित्रको आँखाले तिम्रै हृदयभित्र तिमीले दर्शन गर्न सक्छौ। तर त्यसको लागि तिम्रोमा झुकाउको भावना हुनु पर्यो, तिमी चेतन मान पुरुषको शरणमा जानु जरुरी छ। नत्र भने तिमीले जीवनमा अध्यात्मको दरवाजा ढकढकाएनौ भने, हे मानव, तिम्रो लागि दरवाजा खोलिँदैन, तिम्रो लागि हमेसा अध्यात्मको दरवाजा बन्द रहनेछ। तर तिमीले अभिमान शिरलाई सन्तको शरणमा झुकाएर तिमीले पनि अध्यात्मको बाटोमा हिँड्ने इच्छा गर्यौ भने तिम्रो लागि पनि अध्यात्मको दरवाजा खुला हुनेछ भने आउनुहोस्। नेपाल मानव धर्म सेवा समितिका पूज्यवर सन्त महात्माहरूले लिभिङ मास्टरको सन्तहरूले, लिभिङ सेन्टहरूले, जीवित सन्तहरूले आज नेपाल मानव धर्म सेवा समितिमा यो ज्ञान फ्री अफ कस्ट बाँटिरहनु भएको छ। हाम्रो यस्ता सत्सङहरू सुनेर, सन्त महात्माको विचारहरू सुनेर कतिजना युवाहरूले, कतिजना अभिभावकहरू यति इन्ट्रेस्टेड भएर, इच्छुक भएर आश्रम आएर सत्सङ सुनेर ज्ञान लिएर उहाँहरूले पनि आज हामीलाई भन्यो, हो रहेछ, मैले आकै दिन सत्सङ सुनेर मैले एक महिना पछि ज्ञान ले, मैले ज्ञान लिएको दिन नै प्रकाशको दर्शन गरे, मैले ज्ञान लिएको दिन नै त्यो धुन सुने, मैले ज्ञान लिएको दिनै मैले त्यो अमृतको पान गर्न सिके, र आजको दिनसम्म पनि हो रहेछ। सन्त महात्माहरू, भाइहरू, बहिनीहरू, तपाईँहरूले हामीलाई यस्तो राम्रो बाटो देखाइदिनु भयो, अध्यात्मको बाटो देखाइदिनु भयो। त्यसले गर्दाखेरि हामी त गुरु नानकको फिलोसफीलाई फलो गर्छ। हेर्नुहोस्, आप जपे औरको जपावे नानक निश्चय मुक्ति पावे। तिमीले यदि यो ज्ञान तिमीले जीवनमा अप्नायो भने तिमीले अरूलाई पनि सुनाउनुपर्छ यो ज्ञानको बाटो, यो ज्ञान पायो भने के हुन्छ भनेर, किनभने मुक्ति निश्चित छ भनेको छ। गुरु नानक देवले भन्नुभयो, आप जपे औरको जपावे, तिमीले अरूलाई पनि जपौ, तिमीले आफू जपेर अरूलाई पनि जप्ने एउटा तिमीले प्रेरणा दिनुपर्छ। सतपालजी महाराजले पनि यही भन्नुहुन्छ, तिमीले म आएको खबर, तिमीले तत्वदर्शी महान पुरुष आएको खबर तिमीले समाजको गल्ली गल्ली चोक चोकमा गएर भन। यदि संस्कार छ भने, यदि भक्ति भावना छ भने सुनेको व्यक्ति आफै आश्रममा आउँछ, किनभने आश्रम एउटा खोला हो, आश्रम एउटा नदी हो। यदि प्यासी व्यक्तिले पानीको कथा सुनेर यदि उसलाई प्यास लाग्यो भने खोला उसकोमा धाउँदैन, प्यासी व्यक्ति नै खोलाकोमा आउनुपर्छ भन्नुभएको छ। त्यसले गर्दाखेरि नेपाल मानव धर्म सेवा समिति आश्रम एउटा पवित्र खोला हो, एउटा नदी हो, एउटा शीतलता प्रदान गर्ने एउटा ठाउँ हो, एउटा अध्यात्मको बाटो देखाइदिने एउटा लाइट हाउस हो। यदि हाम्रो गौशालाको आश्रममा तपाईँ शनिबार विनम्र भावनाले आएर, झुकाउको भावनाले आएर, म पनि यो ज्ञान लिन्छु, म पनि मेरो जीवनमा प्रकाशको दर्शन गर्न चाहन्छु, म पनि त्यो डिभाइन लाइट, त्यो डिभाइन एनर्जी, त्यो डिभाइन म्युजिक, त्यो डिभाइन होली वाटरको दर्शन म पनि गर्न चाहन्छु, म पनि लिन चाहन्छु भनेर आउनुभयो भने हाम्रो संस्थाको दरवाजा हमेसा तपाईँहरूको लागि खुल्ला छ। किनभने अघि नै मैले तपाईँहरूलाई सबभन्दा पहिला भने, आमाको गर्भमा हाम्रो धर्म के थियो? मानव धर्म। आमाको गर्भबाट निस्केर पनि यदि त्यो आध्यात्मिक बाटोमा, त्यो चेतनाको बाटोमा यदि हामी कनेक्टेड भयो भने फेरि पनि हाम्रो जीवन उज्यालोतर्फतिर जानेछ, हामी अध्यात्मतर्फतिर जानु पर्दैन। त्यसले गर्दाखेरि जीवनमा ज्ञान हुनु जरुरी छ। यो ज्ञान लिनुको लागि गुरुको चरणमा जानै पर्छ। गु भनेको अन्धकार, रु भनेको प्रकाश। जसले अन्धकारदेखि हामीलाई प्रकाशको बाटोमा पुर्याइदिन्छ उसलाई नै गुरु भन्यो, उसलाई नै सद्गुरु भन्यो। म्याथमेटिक्स सिक्नु छ भने म्याथ टिचरकोमा जानुहुन्छ, इङ्ग्लिस सिक्नु छ भने इङ्ग्लिस टिचरकोमा जानुहुन्छ, म्युजिक सिक्नु छ भने म्युजिक टिचरकोमा जानुहुन्छ। त्यस्तै प्रकारले जीवनमा अध्यात्म ज्ञान लिएर म पनि जीवनलाई रूपान्तरण गर्छु, म पनि जीवनमा प्रकाशको दर्शन गर्छु, म पनि जीवनमा परमपिता परमात्माको दर्शन मेरै हृदयभित्र गर्छु भन्ने एउटा चाहना तपाईँकोमा छ भने आउनुहोस् नेपाल मानव धर्म सेवा समितिको आश्रममा आएर हरेक शनिबार त्यहाँ दिउँसोको 1 बजीदेखि लिएर 4 बजीसम्म सत्सङ भजन कार्यक्रम हुन्छ। सत्सङहरू सुनेर आफ्नो जीवनलाई परिवर्तन गर्नुहोस् अनि आफ्नो जीवनमा आउँदै गरेको दिनलाई पनि अध्यात्ममय बनाउनुहोस् अनि अध्यात्म ज्ञान लिएर घरमै बसेर नामको स्मरण गरेर परमपिता परमेश्वरको दर्शन आफ्नै हृदयभित्र आफ्नै कोठाभित्र तपाईँले पनि गर्न सक्नुहुन्छ। जो आज हाम्रो हजारौं युवाहरूले हजारौं प्रेमीहरूले सन्त महात्माको शरणमा गएर यो ज्ञान लिएर आज त्यो सेल्फ एक्सपिरियन्स सेल्फ अवेकनिङको प्रोग्रामहरू आज समाज समाजमा चोक चोकमा हामीले अनेक ठाउँहरूमा यसरी अरूलाई पनि जागरण गर्ने कार्यक्रमहरू गर्दैछौँ। किनभने हामी आफू पनि जाग्यौं, अरूलाई पनि जगाउनु छ। अहिलेको युवा समाजलाई जगाउनु जरुरी छ। कुन फेजमा जगाउनु छ, कुन फिल्डमा जगाउनु छ भन्दाखेरि स्पिरिचुअल फिल्ड, अध्यात्मको बाटो, अध्यात्मको ग्राउन्डमा आज हामीले अहिलेको युवा समाजलाई अगाडि बढाउनु छ। त्यसले गर्दाखेरि साइन्स पढ्ने होस्, चाहे बायोलोजी पढ्ने होस्, चाहे ह्युमेनिटिज होस्, कुनै पनि स्ट्रिममा पढ्नुहोस्, आर्ट्स होस्, तपाईँहरूको कुनै पनि म्यानेजमेन्ट कुनै पनि फिल्डमा पढ्नुहुन्छ भने एउटा फिल्डलाई नछोड्नुहोस्, स्पिरिचुअल फिल्डलाई नछोड्नुहोस्। आध्यात्मिक जगतको संसार यति आनन्दै छ, यति ब्युटिफुल छ, यति सेटिस्फ्याक्सन छ त्यसमा। म तपाईँहरूलाई पानीको वर्णन मात्र सुनाउन सक्छु, तर पानी खाइसकेपछि प्यास कस्तो हुन्छ त्यो प्यासको वर्णन म गर्न सक्दिनँ। त्यति ब्युटिफुल स्पिरिचुअलिटीको बाटो छ, अध्यात्मको गोरेटो छ। आउनुहोस्, आउँदै गरेको अभिभावकहरूले आफ्नो भाइ बहिनीहरूलाई आश्रम जाने प्रेरणा दिनुहोस्, मन्दिर जाने प्रेरणा दिनुहोस्। आफ्नो सनातन धर्मलाई आज हामीले जोगाउनु छ, संस्कृतिलाई जोगाउनु छ, हाम्रो रीतिरिवाजलाई जोगाउनु छ। यसको लागि प्रत्येक युवा, प्रत्येक अभिभावक अध्यात्ममय हुनु जरुरी छ भन्दै तपाईँहरूको विदा हुन चाहन्छु। यदि तपाईँलाई त्यस्तो केही जिज्ञासा पर्यो भने नेपाल मानव धर्म सेवा समितिको आश्रम आउनुहोस्। हरेक शनिबार त्यहाँ सत्सङ हुन्छ 1 बजेदेखि लिएर 4 बजेसम्म। अनि हजुरहरूलाई आउने दिनमा पनि यस्ता प्रेरणामूलक सत्सङहरू, आफ्नो अनुभवहरू तपाईँहरूलाई सुनाउने कोसिस गर्दै हजुरहरूबाट आज म विदा हुन चाहन्छु। धन्यवाद।
1: कार्यक्रम सुने पश्चात हजुरहरूमा कुनै पनि प्रकारका जिज्ञासा भए हामीलाई यस ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। नेपाल मानव धर्म सेवा समिति, केन्द्रीय कार्यालय गौशाला, काठमाडौँ। फोन नम्बर 01-448-7711। इमेल ठेगाना kathmandu.ashram@gmail.com। धन्यवाद। शुभ दिन।
2: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धानुकोमा लैजा भन्या।
3: अब के को धानीकोमा? नि धानीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 98-41-57-70-69।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98-44-39-92-92।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
7: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
10: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845484117, 9845555562, 0485545562 र 0949414130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
11: अरे यही थियो त, कहाँ सरे आजकल
10: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
11: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
10: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
11: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
10: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
11: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843421368, बलराम कर्मचार्य 9844133814। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
12: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
13: केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
12: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
13: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
14: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
14: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
10: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
15: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
10: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
15: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेटबु दोलखा।
16: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ

0: ठूलो सपना थियो।
1: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्। तपाईको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093, पान पसल साडो बाटो चरिकोट।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
5: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरिकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851387806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
8: The Rising Star. Rising Star? Rising Star?
9: Yes, the Rising Star School.
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
9: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तर

0: अनुशासित र आधुनिक शिक्षा
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
0: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
2: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
3: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
4: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511-65046
5: अविनाश तिमी किन निराश छौ त
6: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
5: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
7: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 98440-30282

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्टको हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844121235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, खुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र रेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत

0: प्रोप्राइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
1: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494124020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494124020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: Allá, allá, cuando está tu jeco, ya poní su niaza. Y a puri, mola en la amigo me lo ya vanea.
1: Ahora, ¿qué hago en la amigo, mani? La amigo me lo en la agua. Y no tienes el piso de arma lo en la puerta, ¿qué hacen, güey?
0: Ya te hay que montar, ni.
1: Ya aquí, hombre, no. No, papi, es una tarea.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ

0: Mania Extreme Energy Drink.
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिराको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जना

0: पनि जो गरेको थिए चामलनी न काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्षौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
4: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरिकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027866।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
7: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
6: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
7: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
0: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
1: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
0: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडु बाटो चरीकोट।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845448117, 9845555562, 0485450562 र 0949421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप, मन्थली।
7: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
7: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814, मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
8: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
9: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
8: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
9: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
10: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
11: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।

0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
1: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
1: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
0: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलानचोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
8: The Rising Star.
9: Rising Star?
8: Rising Star?
10: Yes, the Rising Star School.
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
10: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
8: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
10: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
2: ओहो हो त रहेछ त गाँठे
0: होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848073107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा
3: यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 11 बजेको छ।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97613121 र 97613121145।

सुत्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजा पाठ गर्नु परेमा, नौ ग्रह शान्ति गर्नु परेमा र जालरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुजीहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुल्ठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम सिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।

0: चाहिँ बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौं, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
7: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
9: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
10: पाडे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टील का भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
11: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का

0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्ने छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
14: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
15: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845-48-117, 9845-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843-21-43-68, बलराम कर्मचार्य 9844-13-83-14, मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865-46-19-26 र गेलसाङ शेर्पा 9816-830-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा। मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
6: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
6: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला मध्याह्नको 12 बजेको छ।

0: Extreme energy drink.
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी, क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्।

0: दिन अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
8: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइज।

0: चरीकोट दोलखा सम्पर्क नम्बर 98511 65046।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440300282।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पाटी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98 510 66 165, 98 510 66 165। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुजीहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जीत बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, खुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन, पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्। कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाइ भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: स्थैलू सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: हैन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन के एकले गुनगुन गरिराको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
4: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
4: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ।

0: पस्न सुविधा सहित 52,000 लाग्नेछ।
1: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87 07 93, पान पसल साडुबाटो चरीकोट।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने।

0: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
4: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
6: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
6: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यही सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि,
4: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
1: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
0: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
1: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
0: आवश्यक कागजातहरू, सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई, प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिकाको कार्यालय, भेडपु, दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिनाटीपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ, नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-59-88। पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठुलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851-13-27-806 र 9841-80-56-42
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: The Rising Star.
7: Rising Star?
6: Rising Star?
8: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
8: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
8: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन हौ दाइ, तपाईँ यो हिरोइन वर्षा राउत भन्ने बित्तिकै के साह्रो एको रहौ।
1: जब म तेरो भाउजू वर्षा राउतलाई सम्झिन्छु नि, म आफूलाई राज कपूर उसलाई नर्गिस, आफूलाई देव आनन्द उसलाई आशा परे, आफूलाई राजेश खन्ना उसलाई ममता देख्न थाल्छु।

0: रहनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताको जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठामाथि हुने बताउनुभयो। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भएको छ। रोल्पाको फलवाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरतीमगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरतीमगर र उहाँको घरमा सुत्न आएकी छिमेकी 70 वर्षीय लली घरतीमगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठीमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटलबारामा पहिरोमा परि 10 जनाको ज्यान गएको थियो। यसैबीच रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समय पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। भट्टले आज बिहान प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभयो। दावी पेशपछि प्रदेश प्रमुख मियाले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएको छ। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र 1 जना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01

0: र अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333 4935555।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी 7 प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरियो। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढ़ेका हुन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्निक भेनमको पनि अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुद्धा झोल प्रयोग गर्न, घर वरपरको झाड़ी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न, सर्पले टोकेपछि झारफुकमा नलागी तत्कालै नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्य कर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशको 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास यूरोप, मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अप्नाउने चेतावनी दिएको हो। उत्तर कोरियाले हालै जापानको सागरमा ब्यालिस्टिक क्षेपास्त्र परीक्षण पनि गरेको थियो। यो परीक्षणलाई अहिले अमेरिका र दक्षिण कोरियाबाट तयारी भइरहेको संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिका संकेतका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले विश्लेषण गरेका छन्। अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शिर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, आयोजक मलेसिया र हङकङ तथा समूह बीमा

0: युएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कांग्रेसको संस्थापनितर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा उपसभापति विश्वप्रकाश शर्माको जोड। रोल्पाको फलवाङमा पहिरोले घर पुर्दा तीनजनाको ज्यान गयो। रूकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा आज राति गाड़ी चलाउन रोक। गर्मीसँगै मधेस प्रदेशका विभिन्न ठाउँमा सर्पदंशका घटना बढ़न थाले। सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी। र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज विदाई।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरफेरमा म तारा देवी बस्नेत नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। पाकिस्तानको ब्रोड पीक हिमालमा हिमालको हिमपहिरोमा परिमृत्यु भएका दोलखाका आरोही किली पेम्बा शेर्पा किलुको दाह संस्कार चालु आर्थिक वर्षका लागि दोलखामा ज्याला तथा निर्माण सामग्रीको दर रेट निर्धारण लगायतका स्थानीय प्रसंग सहित नेपाली कांग्रेस पार्टी एकजुट बनाउनको लागि राष्ट्रिय भेला आयोजना गर्नु परेको कांग्रेस इतर पक्षका नेता शशांक कोइरालाको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। शुरूमा राष्ट्रिय समाचार। नेपाली कांग्रेस इतर पक्षका नेता डाक्टर शशांक कोइरालाले पार्टी एकजुट बनाउनको लागि राष्ट्रिय भेला आयोजना गर्नु परेको बताउनु भएको छ। शुक्रबारबाट काठमाण्डुमा शुरू भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो। यो भेलाको आयोजना गर्नु पर्यो किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनु पर्ने मेरो कर्तव्य हो, कोइरालाले भन्नुभयो। नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन उहाँले भन्नुभयो। निरन्तरको बाढ़ी तथा पहिरोको कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबारमा आएर शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। साउन 37 गते थवाङ गाउँपालिका 5 उवाङ र सुनसहरी गाउँपालिका 2 भित्री गमाल लगायतका स्थानमा गएको पहिरो तथा बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि मण्डलले प्रधानमन्त्री शाहसँग भेट गरी उद्धार राहत र पुनर्निर्माणको लागि गम्भीर ध्यान आकर्षण गराएको हो। प्रधानमन्त्री समक्ष बाढ़ी पहिरोमा परिपेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाई घाइतेको निशुल्क उपचार मृतक परिवारको परिवारलाई उचित क्षतिपूर्ति र घरबार विहीन भएकालाई तत्काल अस्थायी आवास तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न माग गरिएको नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनु भएको छ। नेपालको संविधानको धारा 168 पदार्थ 2 बमोजिम प्रदेश प्रमुख नजीर मियाले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँ सुदूरपश्चिम प्रदेशको 5 मुख्यमन्त्री हुनुभएको हो। सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट 5 मुख्यमन्त्री बन्नुभएको हो। प्रदेश स्थापनापछि यहाँ पहिलो कार्यकालमा 5 वर्ष तत्कालीन नेकपा माओवादी

केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुभएको थियो। बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाले विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्रीको कार्यालय अनुसार उहाँले भदौ 1 गते सोमबार दिउँसो 1 बजे प्रदेश सभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ।

अब स्थानीय प्रसंगहरू पाकिस्तानको ब्रोड पीक हिमालको हिम पहिरोमा गत साउन 14 गते बिहिबार परि मृत्यु हुनुभएको दुलाखाको गौरीशंकर गाउँपालिका नौ बेदिङका 45 वर्षीय आरोही किली पेम्बा शेर्पा किलोको दह संस्कार बौद्ध परम्परा अनुसार आज काठमाण्डुको टेकुमा गरिएको छ। मंगलबार साँझ पाकिस्तानबाट नेपाल ल्याइएको आरोही किवी किली पेम्बाको पार्थिव शरीरलाई काठमाण्डु गैरी गाउँ स्थित उहाँको निजी निवासमा राखिएको थियो। बौद्ध परम्परा अनुसार सायद निस्किएको दिन शुक्रबार टेकुमा दाह संस्कार गरिएको किली पेम्बाका काका दावाछिरी शेर्पाले बताउनुभयो। कीर्तिमानी आरोही किली पेम्बाको दाह संस्कार कार्यक्रममा पूर्व मन्त्री कुलमान घिसिङ, आनन्द प्रसाद पोखरेल, दोलखाको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्के, वडा नम्बर 9 का अध्यक्ष निङमा गेली शेर्पा लगायतको उपस्थिति रहेको थियो। आर्थिक वर्ष 2083-84 लागि जिल्ला भर लागू हुने गरी ज्याला तथा निर्माण सामग्रीको दरले निर्माण गरिएको छ। दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले जिल्लाभर लागू हुने गरी ज्याला तथा निर्माण सामग्रीको दररेट निर्धारण गरेको हो। समितिले सार्वजनिक खरिद दोलखामा निर्माण सामग्री र ढुवानीको दररेट मेसिन तथा उपकरणको ज्याला र कामदारको ज्याला निर्धारण गरेको हो। जिल्लामा दक्ष सीकर्मी डकर्मी नकर्मी विद्युत मिस्त्रीको दैनिक ज्याला 1,365 रूपियाँ तोकिएको छ भने प्लम्बरको 1,210 रूपियाँ, भरियाको 945 रूपियाँ, चित्रकारको 1,335 रूपियाँ, आरववालाको 1,145 रूपियाँ लगायतका ज्याला निर्माण गरी तथा ज्याला निर्माण सामग्रीको दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। दोलखामा गत आर्थिक वर्ष 16,000 भन्दा बढ़ी चिठी पत्रहरू आएको जिल्ला हुला कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत आर्थिक वर्ष 2082-83 16,226 चिठी पत्र आएको जिल्ला हुला कार्यालय दोलखाका प्रशासन प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा आएका चिठी रजिस्ट्रेशन बुक पत्र पत्रिका आएका हुन्। काभ्रेको बनेपा नगरपालिका वडा नम्बर 7 गोदाम चोकमा बसले स्कूटरलाई ठक्कर दिँदा स्कूटर पछाडि सवार पनौतीका देवेन्द्र बहादुर खत्रीको ज्यान गएको छ। शुभकामना हल अगाडि बनेपा पनौती सडक खण्डमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा 3-20-14 नम्बरको बसले सोही दिशातर्फ आउँदै जाँदै गरेको बा P02-042-1599 नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर पछाडि सवार पनौती नगरपालिका 8 मल्पे बस्ने 59 वर्षका देवेन्द्र बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। स्कूटर चालक पनौती नगरपालिका 8 मल्पे बस्ने 41 वर्षका सन्तोष खत्रीको अवस्था सामान्य रहेको छ। दुवै सवारीका साधन र बस प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक पनौती नगरपालिका 3 कुसा देवीका सुरेश छापकोटा इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा हुनुहुन्छ। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिराको?

0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि शून्य छ. ए बुढी, मलाई धामीकोमा लैजा भने.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन म पति आए सुन त.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577069.
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: Bunny,
1: Extreme Energy Drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामे छापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरे आजकल
0: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारी का लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
6: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
6: आवश्यक कागजातहरू

0: सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
4: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
3: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि

0: मोबाइल नम्बर 9853 27 806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
1: The Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्।

0: को साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिफिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिफिलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिफिलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिफिलिङ गरेर आउँछु सुप्रिम टायर रिफिलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848073107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी मौसम पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
7: आया आया,
8: होइन ए हजुरआमा, के भयो आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
8: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
8: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जार रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघ को आयोजनामा कोन्छो चिदुई ढाका लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपुच्छे। गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ।

0: अब समाचार विस्तारमा नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाण्डुको सुकेधारामा भेला शुरू भएको हो। भेलामा गएको मागमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षी रहेका पूर्व सभापति शरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। भेलालाई निवर्तमान सभापति देउवाले सम्बोधन गर्नुभएको छ। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। निरन्तरको बाढ़ी तथा पहिरोको कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिहरूले सिंहदरबार पुगे आएर प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। साउन 27 गते थवाङ गाउँपालिका 5, उवाङ र सुनसहरी गाउँपालिका 2 भित्री गमाला लगायतका स्थानमा गएको पहिरो तथा बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रतिनिधि मण्डलले प्रधानमन्त्री शाहको भेट गरी उद्धार, राहत र पुनर्निर्माणको लागि गम्भीर ध्यान आकर्षण गराउन भएको हो। प्रधानमन्त्री समक्ष बाढ़ी पहिरोमा परि बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निशुल्क उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र घरबार विहीन भएकालाई तत्काल अस्थायी आवास तथा दीर्घकालीन पुनर्स्थापनाको माग गरिएको छ। भेटका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले उवा घटनामा उद्धारको लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीड़ितलाई राहत उपलब्ध गराउन निर्देशन दिएको जानकारी गर्नुभयो। वहाँले अवरूद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन गर्ने र जाजरकोट रूकुम भूकम्पबाट अपनाइएको पुनर्निर्माणको मोडल अनुसार रोल्पाको क्षतिको पनि पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले शेरबहादुर देउवा नै पार्टीको वास्तविक नेता र सभापति भएको बताउनु भएको छ। काठमाण्डुमा आजबाट शुरू भएको राष्ट्रिय भेलालाई सभापतिको हैसियतबाट शुरूमै सम्बोधन गर्नुहुँदै डाक्टर कोइरालाले देउबाको उपस्थिति र नेतृत्वमा नै नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ़ने दावी गर्नु भएको हो। नेता कोइरालाले जननायक बीपी कोइराला र शेरबहादुर देउबा बीचको भावनात्मक सम्बन्धको स्मरण गर्नुहुँदै एक रोचक ऐतिहासिक सन्दर्भ सुनाउनु भएको थियो। वहाँले भन्नुभयो, बीपी कोइरालाले शेरबहादुर देउबालाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो। आफ्नो र देउबाको पहिलो भेटबारे पनि वहाँले जानकारी दिनुहुँदै डाक्टर कोइरालाले थप्नुभयो, वहाँ भारतमा गएको बेला मलाई बाबा बीपी कोइरालाले घुमाउन आह्वान गर्नुभएको थियो। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ़ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्नुहुँदै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनु भएको हो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको हो। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा उहाँले जोड़ दिनुभयो। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभएको थियो।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सभामुख डोल प्रसाद आर्यालले नेपालको पर्यटन क्षेत्रको विकासको लागि अब वार्षिक 20 देखि 30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्राउने वृहत योजनाको साथ अघि बढ़नुपर्ने बताउनु भएको छ।

0: सक्नु भएको छ। हाम्रो गगन थापाजी बोलिरहनुहुन्छ। उहाँले 55 वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ। बस्नेती भन्नुभयो यदि सबैलाई स्मरण छ भने उहाँ 52 वर्ष भइसक्नुभयो। यदि नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ 55 वर्ष काटिसक्नुहुनेछ। कमसे कम तपाईँले बोलेको कुरा पूरा गर्नुहुन्छ भन्ने हुन्छ भन्ने युवाहरूलाई मौका दिने हो भने केही वर्ष अघिसम्मको अघिसम्म हाम्रो औसत आयु 49 वर्ष थियो, उहाँले भन्नुभयो। सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्नुभएको छ। लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहनुभएको भट्ट सुदूरपश्चिम प्रदेशको 5 औं मुख्यमन्त्री बन्नुभएको हो। प्रदेश प्रमुख नजीर मेयरले आज भट्टलाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। भट्टले आज प्रदेश प्रमुखको कार्यालय धनगढ़ीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। उहाँको दावीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समर्थन गर्नुभएको थियो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजीर मियाले संविधानको धारा 168 को उपधारा 2 बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको थियो। नेकपा र एमाले बीच भएको सत्ता सहकार्यको साझे समझदारी अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाको भागमा परेको हो। मुख्यमन्त्री भट्टले आज नै सानो आकारको मन्त्री परिषद गठन गर्नुभएको छ। नवनिर्मित सरकारमा नेकपा एमालेका तर्फबाट 3 जना मन्त्री र 1 जना राज्य मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाली कांग्रेसको संस्थापन इतर पक्षीयका नेता रमेश लेखकले पार्टी एकताको लागि त्रुटी भएकै ठाउँबाट सचिनुपर्ने बताउनु भएको छ। शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेकाले त्यही अवस्थाबाट त्रुटी सच्याउनुपर्ने प्रश्न पार्नु भएको हो। एकपटक फेरि निवर्तमान सभापति सरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध गर्ने प्रयास गर्नुपर्नेमा उहाँको जोर थियो। देउवाले आफू पुनः सभापतिको प्रतिस्पर्धा वर्तमान नरहेको पहिले नै घोषणा गरिसक्नु भएको स्मरण गराउनु हुँदै लेखकले भन्नुभयो नेतृत्व परिवर्तनकै प्रश्न थियो भने आदरणीय नेता शेरबहादुर दाईले वैधानिक रूपले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन। दोलखामा हरेक महिना कार्यतालिका अनुसार रक्तदान कार्यक्रम हुँदै आएको छ। जिल्लामा रगत अभाव हुन नदिनको लागि मासिक रूपमा कार्यतालिका बनाएर नै निशुल्क रक्तदान कार्यक्रम हुँदै आएको हो। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई कार्यतालिका अनुसार हुँदै आएको रक्तदान कार्यक्रम कस्तिको प्रभावकारी छ भनेर सोधेका छौं।
1: मेरो राम बुढा त कि बिना पाए स्थानीय तहले खासै त्यस्तो वन सम्बन्धी त्यति चासो देखाएको छैन। एउटा समिति बनाउँछन् उपभोक्ताहरूले, समितिबाट अलिअलि काम हुन्छ, स्थानीय सरकारले अलिक चासो देखाएर यस्तो काम गर्नुपर्छ यो गर्दा ठिक हुन्छ भन्दा त्यति सल्लाह सुझावहरू चाहिँ खासै त्यस्तो दिएको छ भनौँ।
2: स्थानीय सरकारले गरिरहेको छ तर त्यस्तो बिघ्न होइन, तर वन कार्यालयबाटै हामीले राम्रै भइरहेको छ, स्थानीय सरकारले हेरिरहेको छ हेर्नु चाहिँ। तर हामी त अब सबै ठाउँ पुग्दैन, त्यो अब बाँडफाँड गर्दाखेरि अब त्यो हामीले मात्रै हेरेर पनि नहुने, सबैले गर्नु पर्दाखेरि।
3: मेरो नाम अम्बर बहादुर, हामीलाई पालिकाले अहिलेसम्म केही पनि सहयोग गरेका छ। अहिले हामीले फिलिङ गरेर मैले 10% पालिकाले र 10% केन्द्रमा मैले कर बुझाएको छु।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहिन्छ। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि

0: प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
2: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: अरे यही थियो त, कहाँ सरे आजकल
1: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
4: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। पाकिस्तानको ब्रोड पीक हिमालमा गएको 14 गते हिम पहिरोमा परि मृत्यु हुनु भएको दोलखाको गौरीशंकर गाउँपालिका 9 बेदिङका 45 वर्षीय आरोही किली पेम्बा शेर्पा किलुको दाह संस्कार बौद्ध परम्परा अनुसार आज काठमाण्डुको टेकुमा गरिएको छ। मंगलबार साँझ पाकिस्तानबाट नेपाल ल्याइएको आरोही किली पेम्बाको पार्थिव शरीरलाई काठमाण्डु गौरीगाउँ स्थित उहाँको निजी निवासमा राखिएको थियो। बौद्ध परम्परा अनुसार साइत निस्किएको दिन शुक्रबार टेकुमा दाह संस्कार गरिएको किली पेम्बाका काका दावाशिर शेर्पाले जानकारी दिनुभयो। कीर्तिमानी आरोही किली पेम्बाको दाह संस्कार कार्यक्रममा पूर्व मन्त्री कुलमान घेसेङ, आनन्द प्रसाद पोखरेल, दोलखा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्के, वडा नम्बर 9 का अध्यक्ष निङमा गेली शेर्पा लगायतको सहभागिता रहेको थियो। चालू आर्थिक वर्ष 2083-84 लागि जिल्ला भर लागू हुने गरी ज्याला तथा निर्माण सामग्रीको दर रेट निर्धारण गरिएको छ। जिल्लाको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिको बैठकले जिल्ला भर लागू हुने गरी ज्याला तथा निर्माण सामग्रीको दर रेट निर्धारण गरेको हो। समितिले जिल्लामा निर्माण सामग्री र ढुवानी दर रेट मेसिन तथा उपकरणको ज्याला र कामदारको ज्याला निर्धारण गरेको हो। जिल्लामा दक्षे सिकर्मी डकर्मी नकर्मी विद्युतीय मिस्त्रीको दैनिक ज्याला 1365 रुपियाँ तोकिएको छ भने प्लम्बर 1210 रुपियाँ, भरिया 945 रुपियाँ, चित्रकारको 1335 रुपियाँ, आरोवालाको 1145 रुपियाँ लगायत तथा ज्याला तथा निर्माण सामग्रीको दर रेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। दोलखामा गत आर्थिक वर्ष 16,000 भन्दा बढ़ी चिठी पत्रहरू आएको जिल्ला हुलाक कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत आर्थिक वर्ष 2082-83 16,226 चिठी पत्र आएको जिल्ला हुलाक कार्यालय दोलखाका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो। उहाँको अनुसार जिल्लामा चिठी बुक पत्रक पत्रिकाहरू आएका हुन्। व्यक्ति नभेटिनु लगायतका कारणले आएका मध्ये चिठी पत्रहरू 1843 फिर्ता भएको कार्यालयले जनाएको छ। काभ्रेको बनेपा नगरपालिका वडा नम्बर 7 गोदामचोकमा बसले स्कूटरलाई ठक्कर दिँदा स्कूटरको पछाडि सवार पनौती नगरपालिकाका देवेन्द्र बहादुर खत्रीको ज्यान गएको छ। शुभकामना हल अगाडि बनेपा पनौती सड़क खण्डमा बनेपाबाट पनौतीतर्फ जाँदै गरेको 23X2014 नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको 20020042 0042-1599 नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर पछाडि सवार पनौती नगरपालिका 8 मल्पी बस्ने 69 वर्षीय देवेन्द्र बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको हो। स्कूटर चालक पनौती नगरपालिका 8 मल्पी बस्ने 41 वर्षीय सन्तोष खत्रीको अवस्था सामान्य रहेको छ। दुवै सवारी साधन र बस प्रहरीले नियन्त्रणमा लिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज साना खोला मा दोलाखा सहितका नदी तथा खोलाहरूमा पानीको बहाव बढ़न सक्ने भन्दै 42 जिल्लामा जोखिम रहेको जनाएको छ। महाशाखाले दुलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, सिन्धुपाल्चोक, सोलुखुम्बु, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवनमा बाढ़ीको जोखिम भएको जनाएको छ। विशेष गरी पहाड़ी जिल्लामा छोटो समयमा ठूलो वर्षा भएमा खोला तथा सहायक नदीमा पानीको सतह 81 बढ़न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको हो।

0: sip on ya. Extreme energy drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। प्रहरीको पोषक तथा अन्य सामग्री खरिद सम्बन्धी उजुरीलाई आधार बनाएर नेपाल प्रहरीका उच्च अधिकारीमाथि प्रश्न उठाएको भन्दै गृहमन्त्री सुदन गुरूङले आपत्ति जनाउनु भएको छ। शुक्रबार कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित गृहमन्त्री गुरूङले सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा आफू अनुपस्थित रहेको बेला गृह मन्त्रालयका सचिव सहसचिव तथा प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति असन्तुष्ट जनाउनु भएको हो। रासोपा सांसद खगेन्द्र सुनवारले प्रहरी पोषक लगायतका सामग्री खरिदमा परेको जिरेलाई नैतिकताको विषय बनाउँदै प्रहरी नेतृत्वमाथि प्रश्न उठाउनु भएको थियो। त्यसको प्रतिक्रिया दिनुहुँदै गृहमन्त्री गुरूङले भन्नुभयो, उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन, आरोप जोसुकैले पनि लगाउन सक्छ, त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन। उहाँले उजुरीमाथि छानबिन र त्यसको पुष्टि हुनु अघि नै कसैलाई दोषी करार गर्नु उचित नहुने बताउनु भएको हो। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका नौ तामसुमा बिहिबार राति पहिरोमा घर पुरिँदा बेपत्ता भएका युवतीको शव भेटिएको छ। पहिरोमा परे दुईजना घाइते हुनु भएको छ। पहिरोमा परे 40 वर्षीय धर्म थापा र 40 वर्षीय धौली रावल घाइते हुनु भएको हो। उहाँहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। पुरिएर बेपत्ता रहनुभएका 20 वर्षीय प्रतीक्षा थापाको शव आज दिउँसो फेला परेको बाजुराका प्रमुख जिल्ला अधिकारी डोडेन्द्र निरौलाले बताउनुभयो। उहाँको सब जिल्ला अस्पतालमा राखिएको छ। मृतक युवतीका आमा बुवा भारतमा हुनुहुन्छ। निरन्तरको वर्षाका कारण बिहिबार राति घरमाथिबाट आएको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पुरिएको थियो। शुक्रबार पनि लगातार वर्षा भइरहेकाले उद्धार कार्यमा कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो। रौतहटको गडुडा नगरपालिका छ पोठिया हीबाट भारतको झारखण्डमा रहेको बाबा बैद्यनाथ र बासुकीनाथ दर्शन गर्न गएका यात्रु चढ़ेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा एक बालक सहित तीनजनाको ज्यान गएको छ। 45 भन्दा धेरै यात्रु घाइते हुनु भएको छ। रौतहटको गडुडा नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महत्तोको 14 वर्षीय छोरा शिवम महत्तोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। 6-15-45 नम्बरको बस दुर्घटनामा परि तीनजना नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाली राज्य उत्तरखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नाशेषसहित पहिरो खस्दा कम्तीमा 7 कामदारको मृत्यु भएको छ भने 13 घाइते हुनु भएको छ। बिहिबार राति भएको दुर्घटनापछि 3 अझै बेपत्ता रहनु भएको अधिकारीहरूले शुक्रबार बताउनु भएको छ। राज्यद्वारा संचालित जलविद्युत परियोजनाको लागि सुरुङ निर्माण भइरहेको स्थानमा दुर्घटना भएको हो। राज्य विपद व्यवस्थापन प्राधिकरणको अनुसार टिहरी जलविद्युत निगमको निर्माण स्थलबाट 19 कामदारलाई उद्धार गरिएको छ। घाइते 13 उपचार भइरहेको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको दृश्यमा उद्धार कर्मीहरूले टाउकोमा बत्ती जडान गरेका अस्थायी ढुङ्गा प्रयोग गरे र पानी भरिएको सुरुङ क्षेत्रमा पुरिएर खोजी तथा उद्धार गरिरहेको देखिएको छ। बेपत्ता कामदारको खोजी जारी रहेको छ। उत्तरखण्डमा पछिल्ला दिनमा परेको भारी मनसुनी वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदका घटनाहरू बढ़ेको छन्। हिमाली भूभागमा लगातारको वर्षाले सड़क बस्ती र निर्माण स्थलमा जोखिम थपिएको अधिकारीहरूले बताउनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। शेरबहादुर देउवा नै पार्टीको वास्तविक नेता र सभापति भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको दावी। पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको जोड़। कांग्रेस सभापति गगन कुमार थापालाई आफूले बोलेको कुरा पूरा गर्न नेपाली कांग्रेस इतर समूहका नेता मोहन बहादुर बस्नेतको चुनौती। र भारतमा सुरुङ दुर्घटना हुँदा 7 मृत्यु 13 घाइते। हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
4: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडुबाटो चरीकोट।
7: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
8: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
7: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
8: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
7: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-21-24-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगर पालिका नगर लामा संघ को आयोजना मा कोन्जो चिदुई ढाकरलुक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
2: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेम पोच्छे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ दिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम सिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: घटना कसरी जाने हो?
1: अब को जान्छ त्यति टाढा? तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो तेरो पो
0: नत्र त

0: चाहिँ बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश दाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरिराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649708, 9844649708।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
4: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 7 बजेको छ।

0: अपरेशन, हाड जोड़नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सक द्वारा दन्त सेवा,
1: हाड जोड़नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
0: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 049-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68595।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झ

0: भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
0: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
0: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Olha, olha, gosto da tu reco, olha, pani sunyasa. E a puri, mola na amigo malolia, olha.
1: Olha, que é com damigo, mani? Damigo, não, olha, olha. E não tem tal bisbazar na loja no porto, que é assim, vai.
0: Olha, tá aí, que é montani.
1: E aqui é um daina.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: California.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेश थाप, बाख्रा जोन रामेश थाप र आलू जोन रामेश थाप, आलू जोन दोलखा, किबी जोन रामेश थापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेश्वर र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
1: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
6: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
1: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844684062 9844684862।
10: यो रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बेलुकाको 8 बजेको छ।

युनिकिनी मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीति कथाको साथमा हुनुहुन्छ। गीति कथाको आजको बसाईमा पनि अघिल्ला दुई साताबाट शुरू भएको कथा अभागीको तेस्रो भाग लिएर आएको छु, जसलाई अम्बिका पाण्डेजीले लेख्नु भएको। अब सुनौ कथा अभागीको यो तेस्रो भाग।

जाँदै थिएँ। उत्ती मेरो माइती पनि टाढिँदै गइरहेको थियो। बाटोभरि आमाको सम्झना आइरह्यो। यदि आज आमा हुनुहुन्थ्यो भने सायद मलाई यसरी रुँदै विदा गर्नुहुन्नथ्यो। मन भने आमासँग कुरा गर्दै हिँडिरहे। आमा फेरि एक्लै भए म। बेलुका कर्मघर पुग्यौं। घर देख्ने बित्तिकै मन फेरि डरले भरियो। यही घर जहाँ मैले केही बाल्यकाल गुमाएकी थिएँ। यही घर जहाँ मेरो हाँसो भन्दा आँसु धेरै बगेका थिए। घरको आँगनमा पुग्ने बित्तिकै सासु आमाले चिसो स्वरमा भन्नुभयो, आइस। यति मात्र, न आमालाई गुमाएको कुरा सोध्नुभयो, न भाइ बितेको कुरा, न मेरो अनुहार हेरेर दुखै मान्नुभयो। मानौ म यो घरकी बुहारी होइन, काम गर्ने एउटा मान्छे मात्र थिएँ। म चुपचाप उहाँको खुट्टा डोके। उहाँले केही प्रतिक्रिया जनाउनु भएन। ससुरा बा पनि केही नबोली आफ्नो कामतिर लाग्नुभयो। मलाई एउटा कोठामा सामान राख्न लगाइयो। त्यो कोठामा पस्ने बित्तिकै मेरो नजर कुनातिर गयो, त्यही पुरानो ओछ्यान जहाँ सानैमा मेरोमा धेरै रात रोएर बिताएकी थिए। सबै कुरा उस्तै थियो, परिवर्तन भएकी थिए त केवल म। अब म पहिलेको लाठी सोझी बालिका थिएन। जीवनले मलाई धेरै कुरा सिकाइसकेको थियो। त्यो रात खाना खाइसकेपछि सबैजना सुत्न गए, मात्र म जागै थिएँ। आँगनमा निस्केँ। आकाशभरि तारा टल्किरहेका थिए। ती ताराहरू हेर्दै फेरि आमासँग कुरा गर्न थाले। आमा, आज फेरि त्यही घरमा फर्के। तपाईँ हुनुहुन्थ्यो भने मलाई यति डर लाग्दैनथ्यो होला। आँसु आफै झरिरहे। तर त्यसै बेला आमाले भनेको एउटा कुरा सम्झे, छोरी दुःखबाट भाग्नु हुँदैन, दुःखलाई जित्न सिक्नुपर्छ। मैले आँसु पुछे, मन मने एउटा निर्णय गरे, म अब रोएर मात्र बस्दिन। आमाले देख्नु भएको सपना, मैले देखेको सपना, म त्यसलाई मर्न दिने छैन। त्यही रात सबैजना गहिरो निन्द्रामा परेपछि मैले आफूले लुकाएर ल्याएका केही पुराना कागजका टुक्राहरू निकालेर धुम्मा बलिरहेको टुकीको उज्यालोमा फेरि अक्षर दोहोर्याउन थाले, अ आ इ। बाहिर चिसो हावा चलिरहेको थियो, भित्र मेरो आँखाबाट फेरि आँसु झरिरहेका थिए। तर यसपालिको आँसुमा दुःख मात्र थिएन, त्यसमा एउटा अधुरो सपनालाई जीवित राख्ने अठोट पनि मिसिएको थियो। त्यो दिनदेखि मेरो दैनिकी फेरि उही पुरानै भयो। बिहान उज्यालो नहुँदै उठ्ने, चुलो बाल्ने, पानी भर्ने, गोठ सफा गर्ने, घाँस काट्ने, भाँडाकुँडा माझ्ने, कपडा धुने, दिनभरि काम काम अनि फेरि काम। मलाई हेरेर कसैले पनि म अझै बच्ची हुँ भन्ने सोच्दैनथ्यो। सबैको एउटै भनाइ हुन्थ्यो, बुहारी भनेको यस्तै हुनुपर्छ। तर कसैले पनि यो सोधेन, यति सानो उमेरमा यति धेरै काम गर्दा उसलाई गाह्रो त भएको छैन। त्यो घरमा म सबैभन्दा धेरै बोल्ने मान्छे थिइनँ, मौन भएर काम गर्ने मान्छे थिएँ। पहिला गाली सुन्दा हुन्थे, अहिले रुन पनि छोडेकी थिएँ। मनभित्र रोए पनि अनुहारमा केही देखाउँदिन थिएँ। सायद दुःख पनि धेरै भयो भने आँसु आउन छोड्दो रहेछ। त्यो घरमा एउटा कुरा भने पहिले भन्दा फरक थियो, उहाँ मेरो श्रीमान। पहिले उहाँसँग मेरो खासै भेट्ने हुँदैनथ्यो। उहाँ बिहानै काममा जानुहुन्थ्यो, बेलुका अबेर घर फर्किनुहुन्थ्यो। घरमा आएपछि पनि उहाँ धेरै बोल्ने स्वभावको हुनुहुन्नथ्यो। म पनि उहाँसँग बोल्न सक्दिनथे, डर लाग्थ्यो, लाज पनि लाग्थ्यो। हामी एउटै घरमा बस्थ्यौं, तर अपरिचित मानिस चाहिँ। एक साँझको कुरा हो, म आँगनमा बसेर धान केलाउँदै थिएँ। दिनभरिको कामले हातभरि फोका उठेका थिए, फुटेका फोकाबाट रगत पनि निस्किरहेको थियो। तर त्यो त मेरो लागि सामान्य कुरा भइसकेको थियो। म चुपचाप आफ्नो काम गरिरहेकी थिएँ। उहाँ घर फर्किनुभयो। सायद पहिलो पटक उहाँको नजर मेरो हातमा पर्यो। केही बेर टोलाएर हेर्नुभयो अनि बिस्तारै सोध्नुभयो, हातमा के भएको? म एकछिन झस्केँ, किनकि उहाँले मलाई यसरी सोध्नु भएको त्यो पहिलो पटक थियो। मैले हतारिँदै हात पछाडि लुकाएँ, केही होइन, यति मात्र भने। उहाँ केही बेर चुप लाग्नुभयो। सायद उहाँले बुझ्नुभयो यो केही होइन, भित्र धेरै पीड़ा लुकेको छ। तर उहाँले त्यस दिन थप केही भन्नु भएन। राति सबैजना सुतिसकेपछि म फेरि उठेँ। टुकी बालेर पुरानो कागज निकाल्दै अक्षर लेख्न थाले, अ आ इ। लेख्दै गर्दा एक्कासी ढोका बाहिर कसैले हिँडेको आवाज आयो। मेरो मुटु एक्कासी ढक्क भयो। यदि सासु आमाले देख्नुभयो भने सबै सकिन्थ्यो। म हतार हतार कागज सिरानी मुनि लुकाएँ, टुकिनी भाएँ, सास रोकेर बसिरहे। ढोका बाहिर चप्पल रोकिने जस्तो भयो। मलाई लाग्यो अब त सकियो। केही क्षणपछि फेरि पाइला बिस्तारै टाढिँदै गए। मैले लामो सास फेरे। त्यो रात मैले बुझे अब मेरो सबैभन्दा ठूलो शत्रु अन्धकार होइन, डर थियो। तर डर भन्दा ठूलो मेरो सपना थियो। त्यसैले म फेरि टुकी बालेर बसेँ। कागज निकाल्दै मनमा नै भने, जबसम्म मेरो हात चल्छ म अक्षर लेख्न छोड्दिन। म फेरि बिस्तारै लेख्न थाले, अ आ। त्यसै बेला ढोकाको साँगोबाट कसैले टुकीको उज्यालो हेरिरहेको

मलाई भने त्यो कुरा अझै थाहा थिएन। मलाई भने ढोका बाहिर को उभिएको थियो भन्ने थाहै भएन। म आफ्नै दुनियाँमा हराएको थिएँ। टुकीको मधुरो उज्यालोमा अक्षरहरू कोर्दै थिएँ, अ आ ई। कतिपय अक्षरहरू बिग्रन्थे, म फेरि मेट्थेँ, फेरि लेख्थेँ, फेरि बिग्रन्थे, तर हार मान्दिनथे। मलाई लाग्थ्यो एक दिन यी अक्षरहरूले नै मेरो जीवन बदल्नेछन्। बाहिर उभिएको त्यो मानिस केही बेरसम्म चुपचाप मलाई हेरिरह्यो। त्यसपछि कुनै आवाज नगरी आफ्नो कोठातिर फर्कियो। मलाई त्यसको कुनै पत्तो भएन। भोलिपल्ट बिहान फेरि उही दैनिकी सुरु भयो। कुखुराले नबासिकनै उठे, चुलो बाल्न थाले, गोड सफा गरे। सासू आमाले सधैँ झैं कामको सूची सुनाउनु भयो। आज खेतको मेलो पनि जानुपर्छ, दिउँसो घाँस पनि काटेर ल्याउनु, अनि बेलुकाको खाना पनि बेलैमा तयार हुनुपर्छ। मैले टाउको मात्र हल्लाएँ, हुन्छ आमा। त्यस घरमा प्रश्न गर्ने अधिकार मसँग थिएन, काम गर्ने जिम्मेवारी मात्रै थियो। दिउँसो घाँस काट्न जंगलतिर गए। घाँस काट्दै गर्दा एक्कासी माइतीको सम्झना आयो। आमा, बहिनी, बा सबै आँखा अगाडि नाच्न थाले। आफ्नो सानो भाइ सम्झे, यदि ऊ बाँचेको भए आज कति ठूलो भइसक्थ्यो होला। म हँसियाले घाँस काट्दै थिएँ, तर आँखा भने आँसुले धमिलो भएका थिए। अचानक ध्यान अन्त्य हुँदा हँसिया आफ्नै औँलामा लाग्यो। आ, मेरो हातबाट रगत बग्न थाल्यो, तर त्यो घाउभन्दा मनको घाउ धेरै ठूलो थियो। मैले घाँसको एउटा पात च्यापेर रगत रोक्ने प्रयास गरे, अनि फेरि काममै लागे। किनकि ढिलो भएर घर फर्किए भने अर्को गाली पर्खिरहेको हुन्थ्यो। बेलुका घर फर्किँदा हातको रगत सुकिसकेको थियो, तर घाउ अझै दुखिरहेको थियो। मैले कसैलाई केही भनिन, चुपचाप भान्सामा बसेर खाना बनाउन थाले। त्यसै बेला उहाँ, मेरो श्रीमान, भान्साको ढोकामा आएर उभिनुभयो। उहाँले मेरो हाततिर हेर्नुभयो, औंलामा रगत जमेको देखिन्थ्यो। उहाँले शान्त स्वरमा सोध्नुभयो, घाउ कसरी लाग्यो? मैले फेरि पहिलेको जस्तै उत्तर दिए, केही होइन। उहाँ केही बेर मौन रहनुभयो, अनि पहिलो पटक अलिकति गम्भीर भएर भन्नुभयो, हरेक चोटलाई केही होइन भन्दै लुकाउँछौ? उहाँको त्यो प्रश्न सुनेर मेरो हात रोकिन पुग्यो। मैले बिस्तारै उहाँतिर हेरे। उहाँको आँखामा पहिलो पटक गाली थिएन, रिस थिएन, त्यहाँ त केवल एउटा प्रश्न थियो, सायद चिन्ता पनि। मैले फेरि केही बोलिन, उहाँ भित्र जानुभयो। केही बेर पछि एउटा सानो कपडाको टुक्रा र तेलको सिसी लिएर फर्किनुभयो। मेरो अगाडि राख्दै बिस्तारै भन्नुभयो, पहिले घाउमा लगाऊ अनि काम गर। यति भनेर उहाँ फेरि बाहिर निस्कनुभयो। म धेरै बेरसम्म त्यो सानो तेलको सिसीलाई हेरिरहे। मेरो जीवनमा पहिलो पटक त्यो घरमा कसैले मेरो घाउ देखेको थियो, र पहिलो पटक कसैले कामभन्दा पहिले तिम्रो पीड़ा पनि महत्वपूर्ण छ भन्ने व्यवहार गरेको थियो। मेरो आँखाबाट फेरि आँसु जारे, तर यसपालि ती आँसुको अर्थ अलि फरक थियो। दुःखभित्र कतै एउटा सानो आशाको किरण देखिन थालेको थियो। त्यो रात मलाई निन्द्रा परेन। ओछ्यानमा पल्टिएकी थिए, तर मन भने बारम्बार त्यही तेलको सिसीतिर पुगिरहेको थियो। एउटा सानो बोतल, तर त्यसले मेरो मनमा ठूलो हलचल मचाइदिएको थियो। सायद जीवनमा पहिलो पटक कसैले मेरो घाउलाई घाउको रूपमा हेरेको थियो, नत्र अहिलेसम्म त सबैका लागि म केवल काम गर्ने हात मात्रै थिए। ती हातमा फोका उठे पनि रगत बगे पनि कसैलाई फरक पर्दैनथ्यो। भोलिपल्ट बिहान फेरि म सबैभन्दा पहिले उठे। हात अझै दुखिरहेको थियो, तर त्यो दुखाइ लुकाउँदै फेरि चुलोतिर लागे। दाउरा सल्काउँदा हात पोल्यो। म अन्यासै सुस्केर हाल्न पुगे। त्यही बेला सासू आमाको आवाज आयो, काम गर्दा पनि खसखस खुसखुस गरिरहनु पर्छ, बिहानैदेखि सुस्केर हालेर घर अशुभ बनाउँछेस्। मैले केही भनिन, चुपचाप आगो फुकिरहे। मनमा नै भने, मेरो सुस्केराले होइन आमा, मेरो पीड़ाले यो घर भारी भएको हो। तर त्यो कुरा ओठसम्म आएन। दिउँसो खेतमा धान रोप्न जानु परेको थियो। घाम निकै चर्किएको थियो। हिलोमा घुँडासम्म डुबेर काम गर्दा शरीर गलिसकेको थियो। अरू बुहारीहरू पनि सँगै थिए। उनीहरू काम गर्दै एकअर्कासँग हाँसिरहेका थिए, म भने चुपचाप आफ्नै मेलोमा थिए। एकजना काकीले मलाई हेरेर भन्नुभयो, नम्रता, त त धेरै चुप लाग्ने रहेछ। म हल्का मुस्कुराए, के उत्तर दिनु? आफ्नो कथा सुनाउन थाले भने सायद त्यो दिन साँझसम्म पनि सकिने थिएन। बेलुका घर फर्किँदा ज्वरो आएको जस्तो लागिरहेको थियो, टाउको भारी भएको थियो, तर भान्सा त बनाउनै थियो। म चुलो अगाडि बसेर तरकारी काट्दै थिएँ। एकछिनपछि आँखा धमिलो हुन थाल्यो, शरीरले साथ छोड्न लाग्यो। अचानक मेरो हातबाट चक्कु खस्यो। त्यसको आवाज सुनेर सबैजना भान्सातिर हेर्न थाले। सासू आमाले झर्किँदै भन्नुभयो, यति पनि सम्हाल्न सक्दिनस्? म उठ्न खोजे, तर खुट्टाले साथ दिएन। भित्ता मडिस लागेर बसे। त्यसै बेला उहाँ,
मेरो श्रीमान भित्र पस्नु भयो। उहाँले मेरो अनुहार हेर्ने बित्तिकै भन्नुभयो, यसलाई ज्वरो आएको छ। सासु आमा हाँस्नुभयो, अलिकति काम गर्न साथ सबैलाई ज्वरो आउँछ आज भोलि। उहाँले केही बेर आमातिर हेर्नुभयो, त्यसपछि शान्त स्वरमै भन्नुभयो, बिरामी मानिसले पनि यसरी काम गर्नुपर्छ र। भान्सामा एक्कासी सन्नाटा छ आयो, किनकि सायद पहिलो पटक उहाँले मेरो पक्षमा बोल्नु भएको थियो। सासुआमाले केही भन्न खोज्नुभयो, तर उहाँले फेरि बिस्तारै भन्नुभयो, पहिला यसलाई केही बेर आराम गर्न दिनुहोस्, खाना म पछि हेर्छु। म अचम्मले उहाँतिर हेर्दै बसेँ। मेरो कानले सुनेको कुरा विश्वास नै लागिरहेको थिएन। उहाँले मेरो हात समात्नु भएन, कुनै ठूलो बाचा पनि गर्नु भएन। तर त्यो दिन उहाँले बोलेका ती केही शब्दले मेरो मनभित्र वर्षौंदेखि जमेको एक्लोपनमा सानो चिरा पारे। त्यो रात ज्वरोले मेरो शरीर पोलिरहेको थियो। सबैजना सुतिसकेपछि म बिस्तारै ब्युजेँ। सिरानी मुनि लुकाएको कागज हातमा लिएँ। आँखा ज्वरोले भारी थिए, हात कामिरहेको थियो। तैपनि मैले टोकी बाँडेर फेरि अक्षर लेख्न थाले, किनकि मलाई एउटा डर थियो, यदि आज लेखिन भने कतै मैले सिकेका अक्षरहरू पनि बिर्सने त होइन। म बिस्तारै लेख्दै गए, अ आ ई। टुकीको सानो उज्यालोमा मेरा आँसु कागजमाथि खसिरहेका थिए। स्याही त थिएन, तर मेरा आँसुले नै ती अक्षरहरू भिजिरहेका थिए। ज्वरो आएको अर्को बिहान पनि म ढिलो उठ्न सकिन। आँखा खुलेपछि सबैभन्दा पहिले चुलोकै सम्झना आयो। शरीर अझै गलिरहेको थियो, टाउको भारी थियो, तर त्यो घरमा बिरामी हुने छुट कसैलाई थिएन। म बिस्तारै उठे, चिसो पानीले मुख धोएँ, चुल्हामा आगो बाल्न थाले, धुवाले आँखामा पोल्न थाल्यो, आँसु आए। तर त्यो धुवाको कारण थियो कि मनको म आफैले छुट्याउन सकिन। बिहानको खाना तयार भएपछि सबैलाई खाना बाँडे। म आफै भने भोकै जस्तै थिएँ, दुई गाँस पनि निल्न सकिन। सासु आमाले मेरो अनुहारतिर हेर्दै भन्नुभयो, काम गर्न नसक्ने बहाना बनाउनेहरूलाई भोक पनि लाग्दैन। मैले टाउको झुकाएँ, जवाफ दिन मन लागेन। कहिले काहीँ मौनताले नै धेरै कुरा बोलिदिन्छ। दिउँसो सबैजना खेततिर जानुभयो, मलाई घरमै केही काम सुम्पेर जानुभयो। घरमा एक्लै भए, मैले छिटै काम सकेँ। ढोकामा साँगुरो काठको कुण्डी लगाएँ, त्यसपछि सिरानी मुनि लुकाएर राखेको कागज निकालेर बसेँ। आज मैले पहिलो पटक अक्षर मात्र होइन, आफ्नो नाम लेख्ने प्रयास गरे। न बिग्रियो, फेरि लेखे, न अलि राम्रो भयो। त्यसपछि अर्को अक्षर, हात कामिरहेको थियो। कागजभरि बिग्रिएका अक्षरहरू मात्र देखिन्थे, तर मैले हार मानिन। धेरै प्रयासपछि बल्ल मैले आफ्नो नाम पूरा लेख्न सके, न म्र ता। म धेरै बेरसम्म त्यो शब्द हेरिरहे। त्यो मेरो नाम थियो, जुन नाम अरूले सधैँ बोलाउँथे, तर आज पहिलो पटक मैले आफ्नै हातले लेखेकी थिएँ। त्यो क्षण मलाई लाग्यो मैले संसारको सबैभन्दा ठूलो धन पाएँ। म अन्यासै मुस्कुराए अनि आँखाबाट फेरि आँसु झरिहाले। मनमा नै आमालाई सम्झे, आमा देख्नुभयो, तपाईँकी छोरीले आज आफ्नै नाम लेख्न सिकी। त्यही बेला बाहिरबाट ढोका ढकढकाएको आवाज आयो। मेरो मुटु एक्कासी जोडले धड्क्यो। हतार हतार कागज सिरानी मुनि हाल्न खोजे, तर यसपालि ढोका नढकढकाई नै खुल्यो। म जसरी उभिएँ, ढोकामा उभिनु भएको थियो उहाँ, मेरो श्रीमान। उहाँको नजर सिधै मेरो हातमा रहेको कागजतिर गयो। त्यसपछि उहाँले बिस्तारै सोध्नुभयो, तिमी पढ्न सिकिरहेकी छौ? म स्तब्ध भए, के जवाफ दिऊ? झुट बोलौं कि सत्य स्वीकार गरौं? धेरै बेर मौन बसेपछि मैले बिस्तारै टाउको झुकाए। हजुर, यति मात्र भन्न सके। मलाई लाग्यो अब फेरि मेरो संसार भत्किनेछ। तर उहाँ धेरै बेरसम्म केही बोल्नु भएन, केवल मेरा अगाडि रहेको कागज उठाएर हेर्नुभयो। त्यसमा थुप्रै बिग्रिएका अक्षरहरू थिए, बीचमा एउटा मात्र शब्द अलिक स्पष्ट देखिन्थ्यो, नम्रता। उहाँले त्यो शब्द धेरै बेरसम्म हेर्नुभयो अनि मेरो जीवनमा पहिलो पटक उहाँको अनुहारमा हल्का मुस्कान देखियो। कम्तीमा आफ्नो नाम त निकै राम्रोसँग लेख्न सिकिछौ। त्यो वाक्य सुनेपछि मेरो मन एकाएक हलुका भयो, तर अर्को क्षणमै एउटा नयाँ डर जन्मियो। यदि यो कुरा सासु आमाले थाहा पाउनु भयो भने के होला? मेरो मन फेरि डरले भरियो। मलाई लाग्यो अब उहाँले सबै कुरा सासु आमालाई भन्नुहुनेछ, मेरो पढ्ने सपना यही आएर टुट्नेछ। म चुपचाप टाउको झुकाएर उभिरहे। उहाँले भने मेरो हातमा रहेको कागज फेरि बिस्तारै राखिदिनु भयो अनि शान्त स्वरमा भन्नुभयो, डराएकी किन? मैले ओठ टोक्दै भने, यो कुरा कसैले थाहा पायो भने मलाई फेरि पढ्न दिँदैनन्। उहाँ केही बेर मौन रहनुभयो, त्यसपछि कोठाको ढोका बाहिर एकपटक हेर्नुभयो। वरिपरि कोही नभएको निश्चित भएपछि ढोका आधा बन्द गर्दै भन्नुभयो, ढुक्क भएर बस, मैले कसैलाई केही भन्ने छैन। म उहाँको अनुहारतिर हेरेर बसिरहे। विश्वास गर्न मन लागिरहेको थियो,
तर जीवनले मलाई सजिलै विश्वास गर्न पनि सिकाएको थिएन। उहाँले कागजमा लेखिएको मेरो नाम फेरि हेर्नुभयो। तिमीलाई कसले सिकायो? मैले बिस्तारै सबै कुरा सुनाए। विद्यालयको झ्याल बाहिर उभिएर अक्षर सिकेको, घरमा लुकेर अभ्यास गरेको, आमाले साथ दिन खोज्नु भएको, बाले डरले रोक्नु भएको सबै कुरा म बोलिरहे। उहाँ चुपचाप सुनिरहनु भयो। बीचमा एकपटक पनि रोक्नु भएन। सबै कुरा सुनिसकेपछि उहाँले लामो सास फेर्नुभयो। तिमीले यति धेरै दुःख एक्लै सह्यो? यो प्रश्नको उत्तर मसँग थिएन। म केवल हल्का मुस्कुराए। सायद मुस्कानभित्र पनि धेरै आँसु लुकेका थिए। त्यस दिनदेखि उहाँले मलाई कहिले पढ्न नपढ भनेर भन्नु भएन। बरु घरका सबैजना सुतेपछि मात्र टुकिबाल्नु भनेर सम्झाइदिनुहुन्थ्यो। धेरै रातसम्म भने नबस्नु, बिहान फेरि काम पनि हुन्छ, यति मात्र भन्नुहुन्थ्यो। उहाँको त्यो सानो साथ पनि मेरो लागि धेरै ठूलो थियो, किनकि त्यो मेरो सपनामाथि कसैले पहिलो पटक भरोसा गरेको क्षण थियो। तर सुख धेरै दिन टिकेन। एक रात म अक्षर लेखिरहेकी थिएँ। उहाँ आफ्नो कोठामा सुत्न गइसक्नु भएको थियो। म टुकीको उज्यालोमा कागजमा शब्द जोड्ने प्रयास गर्दै थिएँ। अचानक आँगनबाट कसैको खोक्ने आवाज आयो। त्यसपछि सासु आमाको स्वर सुनियो। यति रातिसम्म कसको कोठामा बत्ती बलिरहेको छ? मेरो हातबाट कलम जस्तो बनाएको कोइलाको टुक्रा भुइँमा खस्यो। छाती यति जोडले धड्किन थाल्यो कि बाहिरसम्म सुनिन्छ जस्तो लाग्यो। मैले हतार हतार कागज सिरानी मुनि हाल्न खोजे। त्यतिकैमा मेरो कोठाको ढोकाको कुण्डी कसैले बिस्तारै चलाउन थाल्यो। ढोका खोल्ने प्रयास भइरहेको थियो। म निसासिएर उभिरहे। यदि अहिले ढोका खोल्यो भने मेरो सपना मात्र होइन, सायद मेरो बाँकी जीवन पनि फेरि अर्को अन्धकारतिर धकेलिने थियो। मेरो सास नै रोकियो। ढोकाको कुण्डी फेरि हल्लियो। नम्रता, सुतेकी छैनस्? सासु आमाको आवाज थियो। हतार हतार टुकिनी भए। कोठाभित्र अन्धकार छायो। कागज र कोइलाको टुक्रा सिरानी मुनि कोचेर म ओछ्यानमा पल्टे। मन यति जोडले धड्किरहेको थियो कि त्यो आवाज बाहिरसम्म सुनिन्छ कि जस्तो लागिरहेको थियो। ढोका फेरि हल्लियो। सुतेकी हो कि के हो? मैले आँखा मिचेर निदाएको अभिनय गरे। केही क्षण पछि ढोका हल्लिन छोड्यो। बाहिरबाट उहाँकै बरबराएको आवाज सुनियो। तेल सकिन्छ, रातभर बत्ती बालेर बस्ने बानी परेसके क्या हो? त्यसपछि उहाँको पाइला बिस्तारै टाढिँदै गयो। मैले लामो सास फेरे। आज पनि मेरो रहस्य जोगिएको थियो, तर म बुझ्दै थिएँ अब हरेक रात यस्तो जोखिम उठाउन सजिलो हुनेवाला थिएन। भोलिपल्ट बिहानदेखि सासु आमाको व्यवहार अलिक फरक लाग्यो। उहाँले मलाई बारम्बार हेर्नुहुन्थ्यो, केही खोजेको जस्तो, केही शंका गरे जस्तो। म भने झन् धेरै चुप लाग्न थाले। घरको काम सकिएपछि पनि आवश्यक हिँडुल गर्दिनथे। मनमा एउटा डर थियो, कतै उहाँले केही थाहा त पाइसक्नु भएको छैन। दिउँसो पानी भर्न पन्देरो गए। त्यहाँ गाउँका केही महिलाहरू गफ गरिरहेका थिए। म पानी भरिरहेकी थिए। उनीहरू आफ्नै कुरामा व्यस्त थिए। एउटीले भनिन्, हिजो गाउँको माथिल्लो टोलकी छोरीले पनि पढ्न खोजे किरे। अर्कीले तुरन्तै जवाब दिइन्, छोरी मान्छे धेरै पढेपछि घर बिग्रन्छ, पछि लोग्नेको कुरा पनि मान्दैनन्। सबैजना हाँसे। म भने पानीको गाग्री समातेरै टुलाएर बसिरहे। मनले सोध्यो, अक्षर चिन्नु पनि अपराध हो र पढेपछि छोरी किन बिग्रिन्छे? तर यी प्रश्नहरूको उत्तर कसैसँग थिएन। घर फर्कदासम्म मन निकै भारी भइसकेको थियो। साँझ पर्न लागेको थियो। आकाश रातम्य भएको थियो। म आँगन बढार्दै थिएँ। त्यसै बेला उहाँ मेरो श्रीमान नजिकै आएर बिस्तारै भन्नुभयो, हिजो राति आमा तिम्रो कोठासम्म आउनु भएको रहेछ। मेरो हातको कुच्चो रोकियो। मैले डराउँदै उहाँतिर हेरे। उहाँले फेरि भन्नुभयो, अब केही दिन राति बत्ती नबाल्नु। मेरो अनुहार एकाएक मलिन भयो। सायद उहाँले मेरो मन बुझ्नुभयो। केही क्षण मौन बसेपछि बिस्तारै थप्नुभयो, पढ्नै छ भने दिउँसो घरमा कोही नहुँदा पढा। मैले अचम्मले उहाँको अनुहार हेरे। उहाँले फेरि मेरो सपनालाई जोगाउने उपाय सोचिरहनु भएको रहेछ। मेरो आँखाहरू फेरि रसाए। जीवनमा पहिलो पटक कसैले मेरो पढ्ने चाहनालाई लुकाएर भए पनि बचाइरहेको थियो। भान्साको ढोकाको छेउमा सासु आमा चुपचाप उभिरहनु भएको थियो। हामीलाई भने त्यसको कुनै सुइँको थिएन। उहाँ केही बेरसम्म हाम्रो कुराकानी सुनिरहनु भयो। अनुहारमा रिस स्पष्ट देखिन्थ्यो, तर त्यो बेला उहाँ केही बोल्नु भएन। चुपचाप आफ्नो कोठातिर फर्किनु भयो। म भने उहाँले भनेको झैं केही दिन राति पढिन। मन त प्रत्येक रात सिरानी मुनि राखेको कागज निकाल्न खोज्थ्यो, तर डरले हात अघि बढ्दैनथ्यो। सुत्न खोजे पनि निन्द्रा लाग्दैनथ्यो। बारम्बार एउटै कुरा सम्झिन्थे, कतै मैले सिकेका अक्षरहरू बिर्सन्छु कि? त्यो डरले मन पोलिरहन्थ्यो। एक दिन सबैजना खेततिर जानुभयो। घरमा म एक्लै थिएँ। काम सकेर मैले ढोका बन्द गरे। सिरानी मुनि राखेको कागज निकालेर फेरि अभ्यास गर्न थालेँ।
आज मैले अक्षर मात्र होइन शब्द जोड्ने प्रयास गरिरहेकी थिएँ। बिस्तारै पढेँ, आ मा, फेरि जोडेर पढेँ आमा। त्यो शब्द मुखबाट निस्कने बित्तिकै मेरो हात रोकियो। आमा, यति सानो शब्द, तर त्यसभित्र मेरो सिङ्गो संसार लुकेको थियो। कागज छातीमा टाँसेर धेरै बेर रोइरहे। आमा, तपाईँ हुनुहुन्थ्यो भने आज म यति लुकेर पढ्नु पर्ने थिएन होला। मेरा आँसुका थोपा कागजमाथि झरिरहेका थिए, अक्षरहरू धमिला हुँदै गएका थिए। त्यतिकै म कसैले ढोका ढकढकै आयो, म जस्किएँ, हतार हतार कागज लुकाएँ, ढोका खोल्न गएँ। सासु आमा हुनुहुन्थ्यो, उहाँको अनुहार निकै कडा देखिन्थ्यो। मलाई माथिदेखि तलसम्म हेर्दै सोध्नुभयो, के गरिरहेकी थिइस्? म स्तब्ध भएँ, केही केही पनि होइन। उहाँले मेरो अनुहारबाट नजर हटाउनु भएन। ढोका थुनेर बस्नुपर्ने के काम थियो? मैले उत्तर खोजेँ, तर कुनै शब्द भेटिन। मौन नै मेरो उत्तर बन्यो। त्यो दिनदेखि सासूआमाले मलाई एक्लै घरमा छोड्नु भएन। उहाँ जहाँ जानुहुन्थ्यो मलाई अपने सँगै लैजानुहुन्थ्यो। पानी भर्न जाँदा पनि, घाँस काट्न जाँदा पनि, खेतमा जाँदा पनि, मानौ म कुनै कैदी थिएँ जसलाई एकछिन पनि निगरानी बिना छोड्न मिल्दैन। मैले बुझिसकेकी थिएँ उहाँलाई म माथि शङ्का परिसकेको थियो, तर शङ्काको कारण भने अझै थाहा भएको थिएन। दिनहरू फेरि त्यस्तै बित्न थाले। कामको बोझ बढ्दै गयो, पढाइ घट्दै गयो, मेरो मन फेरि छटपटाउन थाल्यो। राति आकाशतिर हेरेर मनमने आमासँग कुरा गर्थे। आमा, सपना देख्नु नै गल्ती थियो र कुनै उत्तर आउँदैनथ्यो, केवल चिसो हावा बस्थ्यो र म फेरि चुपचाप आँसु पुछेर भित्र पस्दथे। त्यसको केही दिनपछि गाउँमा एउटा खबर फैलियो। गाउँको विद्यालयमा नयाँ गुरूजी आउनु भएको रहेछ। सबैले उहाँ धेरै पढे लेखेका र छोरीहरूलाई पनि पढ्नुपर्छ भन्ने विचार राख्ने मानिस हुनुहुन्छ भनेर कुरा गरिरहेका थिए। म त्यो कुरा सुनेर केही क्षण निस्पन्दन भए। मनभित्र कति धेरै वर्षपछि एउटा सानो आशा पलायो, तर त्यो आशामाथि डरले पनि प्रश्न गर्यो कि मेरो भाग्यमा पढाइ अझै बाँकी छ कि यो पनि अर्को अधुरो सपना मात्र बन्ने हो। गाउँभरि एउटै कुरा फैलिएको थियो, नयाँ गुरूजी आउनु भएको छ अरे। कसैले उहाँ निकै पढे लेखेको भन्थे, कसैले उहाँ सबै बाल बालिकालाई बराबरीले पढाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भन्थे। म भने त्यो कुरा सुनेर चुपचाप मुस्कुराए। मनले धेरै वर्षपछि फेरि एउटा सपना देख्न खोज्यो, तर अर्को मनले तुरुन्तै सम्झायो, सपना धेरै नदेख्न म्रता, सपना देख्ने बानीले त तिमीलाई सधैँ रुवाएको छ। केही दिनपछि गाउँमा अभिभावकहरूको भेला राखियो। विद्यालयको आँगनमा सबैलाई बोलाइएको रहेछ। सासूआमा पनि जानुभयो। मलाई भने घरमै काम गर्न छोडियो। म भाँडा माझिरहेकी थिएँ, तर मेरो मन भने विद्यालयतिरै दौडिरहेको थियो। सोच्दै थिएँ, आज गुरूजीले के कुरा गर्नुभएको होला। बेलुका सबैजना फर्किनुभयो। सासूआमाको अनुहार हेर्दै मैले बुझिहालेँ, भेलामा केही त्यस्तो कुरा भएको रहेछ जसले उहाँलाई मन परेको थिएन। भान्सामा खाना पकाउँदै गर्दा उहाँ छिमेकीसँग भन्नुहुन्थ्यो, आज भोलिका गुरूहरू पनि अचम्मका भए, छोरी पनि पढ्नुपर्छ अरे, घरको काम कसले गर्छ त, किताबले भाँडा माझिदिन्छ? छिमेकी पनि सहमत हुँदै टाउको हल्लाइरहेकी थिइन्। म भने चुपचाप तरकारी चलाइरहे, तर भित्रभित्रै मेरो मन रोइरहेको थियो। एउटा मानिसले छोरीहरू पनि पढ्नुपर्छ भनेको कुरा यति ठूलो अपराध किन लागिरहेको थियो सबैलाई? त्यो रात उहाँ मेरो श्रीमान अलि ढिलो घर फर्किनुभयो। खाना खाइसकेपछि बिस्तारै भन्नुभयो, आज म पनि विद्यालय गएको थिएँ। मैले अचम्म मान्दै उहाँतिर हेरेँ। उहाँले थप्नुभयो, गुरूजीले एउटा कुरा भन्नुभयो, छोरीलाई पढाउनु भनेको एउटा मान्छेलाई मात्र होइन एउटा परिवारलाई उज्यालो दिनु हो। म केही बोल्न सकिनँ। ती शब्दहरू सिधै मेरो मनमा पुगेर बसे। धेरै बेरपछि मैले बिस्तारै सोधेँ, सबैले के भन्नुभयो? उहाँ हल्का मुस्कुराउनु भयो। सबैले कहाँ एउटै कुरा मान्छन् र कतिले राम्रो भने कतिले विरोध गरे। एकछिन रोकिएर फेरि भन्नुभयो, परिवर्तनको बाटो सजिलो हुँदैन। उहाँको त्यो वाक्य मैले मनमै लेखेर राखेँ, किनकि त्यो वाक्य मेरो जीवनकै कथा जस्तो लाग्यो। भोलिपल्ट बिहान म पानी भर्न पँधेरो जाँदै थिएँ। बाटोमै विद्यालय पढ्थ्यो। मैले अन्यासै विद्यालयतिर हेरेँ। कक्षा कोठाबाट बाल बालिकाहरूको स्वर आइरहेको थियो, क ख ग। मेरो पाइला आफै रोकियो। झ्यालबाट भित्र हेरे। साना साना बाल बालिकाहरू हाँस्दै पढिरहेका थिए। मेरो आँखा अगाडि धेरै वर्ष अघिको आफ्नै अनुहार आयो। त्यही झ्याल, त्यही कक्षा, फरक यति थियो। त्यो बेला म झ्याल बाहिर उभिएकी एक्लै बालिका थिएँ। आज पनि म झ्याल बाहिर नै उभिएकी थिएँ। अन्तर यति मात्र थियो, त्यो बेला हात खाली थिए, आज हातमा पानीको गाग्री थियो। तर दुवै दिन मेरो मनभित्र एउटै प्यास थियो, पढ्ने प्यास।
त्यसै बेला कक्षा भित्रबाट कसैको नजर ममाथि पर्यो। मैले झस्किएर टाउको उठाएँ। नयाँ गुरुजी झ्यालबाट मलाई नै हेरिरहनु भएको थियो। म झस्किएर एक कदम पछाडि हटेँ। हातमा भएको गागरी लगभग खस्नु लागेको थियो। मेरो मनले एउटै कुरा भनिरहेको थियो, अब यहाँबाट तुरुन्तै हिँड। म फर्किन खोज्दै थिएँ, त्यसै बेला कक्षाभित्रबाट कोमल आवाज आयो, बहिनी एकछिन रोक्नुहोस्। मेरा पाइला आफै रोकिए, वरिपरि हेरेँ। बाटोमा अरू कोही थिएन, मलाई नै बोलाउनु भएको रहेछ। मेरो छाती फेरि ढकढक गर्न थाल्यो। गुरुजी कक्षाबाट बाहिर आउनुभयो। उहाँको अनुहारमा कठोरता थिएन, शान्त मुस्कान मात्र थियो। उहाँले नजिक आएर सोध्नुभयो, तिमी केही दिनदेखि झ्यालतिर उभिएर कक्षा हेर्ने गर्छौ? मेरो मुखबाट शब्द नै निस्केन। मैले बिस्तारै टाउको झुकाएँ। उहाँले फेरि सोध्नुभयो, पढ्न मन लाग्छ? यति सुन्ना साथ मेरा आँखा भरिए। कति वर्षदेखि यही प्रश्न कसैले सोधेको थिएन। मैले धेरै कठिनाईले एउटा शब्द उच्चारण गरे, लाग्छ। उहाँ केही क्षण मौन रहनुभयो, त्यसपछि भन्नुभयो, पढ्न मन लाग्नु कुनै अपराध होइन। मेरो मन एकछिनका लागि हलुका भयो, तर अर्को क्षणमै सासु आमाको अनुहार सम्झे। मैले हतारिँदै भने, तर हाम्रो घरमा कसैले थाहा पायो भने धेरै ठूलो समस्या हुन्छ। गुरुजीले गम्भीर हुँदै टाउको हल्लाउनु भयो, म बुझ्छु समाज बदलिन समय लाग्छ, तर तिमीले सिक्ने इच्छा कहिले पनि मर्न नदेऊ। उहाँका त्यो शब्दहरू मेरो मनभित्र गहिरो गरी बसे। त्यसै बेला विद्यालयको घण्टी बज्यो। गुरुजी फेरि कक्षातिर फर्किनु भयो। जानु अघि एउटा सानो चक्को टुक्रा र पुरानो कागजको पाना मेरो हातमा राख्दै भन्नुभयो, फुर्सद मिले अभ्यास गरिरहनु। मेरा हात कामिरहेको थियो। यस्तो लाग्यो कसैले मलाई सुन होइन सिङ्गो संसार नै हातमा थमाइदिएको छ। मैले दुवै हात जोडेर बिस्तारै भने, धन्यवाद गुरुजी। उहाँ मुस्कुराउँदै कक्षाभित्र पस्नुभयो। म कागज र चकलाई गागरीभित्र लुकाएर घरतिर लागे। पुरै बाटो मन डर र खुसी बीच डुलिरह्यो। यदि कसैले देख्यो भने, यदि घरमा थाहा भयो भने, तर आज मेरो हातमा एउटा नयाँ अक्षरको आशा पनि थियो। घर पुग्ने बित्तिकै सासु आमाले सोध्नुभयो, यति ढिलो किन भइस्? म एकछिन अल्मलिए, त्यसपछि बिस्तारै भने, पन्धेरोमा धेरै पालो थियो। उहाँले केही बेर मेरो अनुहार निहाल्नु भयो, सायद विश्वास गर्नुभयो, सायद गर्नु भएन, तर थप केही सोध्नु भएन। त्यो रात सबैजना सुतिसकेपछि मैले गागरीभित्र लुकाएको चक र कागज निकालेर धेरै बेरसम्म हेरिरहे। मलाई बारम्बार गुरुजीको एउटा वाक्य सम्झना आइरहेको थियो, पढ्न मन लाग्नु कुनै अपराध होइन। मैले चक समाते, कागजमा बिस्तारै लेख्न थाले, पहिलो अक्षर दोस्रो अक्षर, अनि अचानक आँगनबाट कडा सुर सुनियो, नम्रता। सासु आमाको त्यो आवाजमा आजसम्म कहिले नसुनेको क्रोध मिसिएको थियो। मेरो हातबाट चक भुइँमा खस्यो र मनले भन्यो कि सबै कुरा थाहा भयो। सासु आमाको त्यो कडा आवाज सुन्ने बित्तिकै मेरो शरीर काम्न थाल्यो। हातबाट खसेको चक मैले हतार हतार उठाएँ, कागज सिरानी मुनि कोचेँ, टुकी निभाएँ, अनि ढोका खोलेर बाहिर निस्केँ। सासु आमा आँगनमै उभिनु भएको थियो, अनुहारमा रिस स्पष्ट देखिन्थ्यो। यति रातिसम्म किन नसुते कि? मैले डराउँदै उत्तर दिएँ, निन्द्रा लागेको थिएन। उहाँले मलाई केही बेरसम्म निहालिरहनु भयो, त्यसपछि भन्नुभयो, भोलिदेखि बिहान सबेरै मेलो जानुपर्छ, रातभर जागेर बस्ने बानी छोड, सुतेर बस। हुन्छ, मैले यति मात्र भन्न सकेँ। उहाँ आफ्नो कोठातिर फर्किनु भयो, म भने धेरै बेरसम्म त्यहीँ उभिरहे। आज पनि मेरो रहस्य बचेको थियो, तर डर भने दिनदिनै ठूलो हुँदै गइरहेको थियो। भोलिपल्ट बिहानै गाउँभरि एउटा खबर फैलियो, माथिल्लो टोलकी एउटी वृद्ध आमाको स्वास्थ्य अचानक बिग्रिएको रहेछ। घरका सबैजना उहाँलाई नै हेर्न जानुभयो। सासुआमा पनि हतार हतार निस्कनु भयो। जाँदा मलाई भन्नुभयो, घर सम्हालेर बस, हामी नआउन्जेल कतै नजानु। हुन्छ, मैले टाउको हल्लाएँ। घर सुनसान भयो। काम सक्न साथ मैले सिरानी मुनि राखेको कागज निकालेँ, गुरुजीले दिनुभएको चक पनि निकालेँ। आज उहाँले सिकाउनु भएको जस्तै गरी शब्द जोड्ने अभ्यास गरिरहेकी थिए। आ मा बा घर एउटा शब्द लेख्न कहिलेकाहीँ पाँच छ पटक बिग्रन्थ्यो, तर प्रत्येक पटक फेरि लेख्थे, किनकि मलाई थाहा थियो मसँग विद्यालय जाने अवसर थिएन। यी केही क्षण नै मेरा विद्यालय थिए। यतिकैमा बाहिर आँगनमा कसैको पाइला सुनियो। म झस्किएँ, यति छिटै फर्किनु भयो भन्दै हतार हतार कागज लुकाउन खोजे, तर आवाज सासु आमाको थिएन, उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो। उहाँले मेरो हातमा रहेको कागज हेर्नुभयो अनि बिस्तारै मुस्कुराउँदै भन्नुभयो, आज त धेरै शब्द लेख्न सिकी छेउ। मैले लाजले टाउको झुकाएँ, अझै धेरै बिग्रिन्छ। उहाँले कागज हेर्दै भन्नुभयो, बिग्रिनु नराम्रो होइन, प्रयास गर्न छोड्नु नराम्रो हो। उहाँका त्यो शब्दले मलाई नयाँ हिम्मत दिए।
केही क्षण मौन बसेपछि उहाँले एकासी सोध्नुभयो, यदि तिमीले राम्रोसँग पढ्न पायौ भने के गर्थ्यौ? यो प्रश्न सुनेर म टोलाए, किनकि यति वर्षमा कसैले मेरो सपना नै सोधेको थिएन। मैले बिस्तारै उत्तर दिए, म जस्तै पढ्न नपाएका छोरीहरूलाई पढाउँथे, कसैले झ्याल बाहिर उभिएर अक्षर सुन्न नपरोस् भन्ने चाहन्छु। उहाँ धेरै बेरसम्म केही बोल्नु भएन, सायद उहाँले मेरो उत्तर भन्दा मेरो पीड़ा सुनिरहनु भएको थियो। त्यसपछि शान्त स्वरमा भन्नुभयो, तिम्रो सपना धेरै ठूलो रहेछ नम्रता। मैले हल्का मुस्कुराए, सपना ठूलो होइन, मेरो अभाव ठूलो। त्यो वाक्य बोलिसकेपछि म स्तब्ध भए। त्यसै बेला आँगनको ढोका बाहिर कसैले जोडले खोक्यो, उहाँ र म दुवै जस्क्यौं। बाहिरबाट सासू आमाको आवाज आयो, ढोका खोल। हामी दुवैको अनुहार एक अर्कातिर फर्कियो, मेरो हातमा अझै पनि कागज थियो। बाहिरबाट सासू आमाको आवाज फेरि आयो, नम्रता ढोका खोल भनेको सुनिनस्। मेरो मुटु झन् तीव्र गतिमा धड्किन थाल्यो, हातमा भएको कागज लुकाउने कि ढोका खोल्ने, के गर्ने भन्ने नै थाहा भएन। त्यसै बेला उहाँ मेरो श्रीमानले बिस्तारै मेरो हातबाट कागज लिनुभयो, ओछ्यानको सिरानी उठाएर भित्र सावधानीपूर्वक राखिदिनुभयो अनि फुसफुसाउँदै भन्नुभयो, अब ढोका खोला। म केही क्षण उहाँको अनुहारतिर हेरेर बसिरहे। उहाँको अनुहारमा डर थियो, तर त्यो डर आफ्ना लागि होइन, मेरो लागि थियो। मैले बिस्तारै ढोका खोले। सासू आमा रिसले भरिएको अनुहार लिएर भित्र पस्नुभयो। उहाँको नजर एकपल्ट कोठाभरि डुल्यो, त्यसपछि हामी दुवैतिर हेर्दै भन्नुभयो, दिउँसोदेखि ढोका थुनेर के भइरहेको थियो यहाँ? म केही बोल्न सकिन। मेरो श्रीमानले नै उत्तर दिनुभयो, केही होइन आमा, नम्रताको ज्वरो अझै निको भएको छैन, त्यसैले आराम गर्न भनेको थिए। सासू आमाले तुरुन्तै भन्नुभयो, आराम? बुहारीले यति धेरै आराम गर्न थालेपछि घर कसरी चल्छ? उहाँले केही जवाफ दिनु भएन, चुपचाप उभिरहनु भयो। सासू आमाले फेरि मेरो अनुहार निहाल्नु भयो, सायद उहाँ केही खोजिरहनु भएको थियो, तर उहाँले खोजेको कुरा भेटाउन सक्नु भएन। केही बेरपछि भन्नुभयो, भोलिदेखि आरामको नाम पनि नसुनु, बिहानै खेतमा जानुपर्छ, धानमा गुडमेल गर्ने बेला भइसक्यो। मैले टाउको झुकाएँ, हुन्छ। उहाँ फर्केर बाहिर निस्कनु भयो। ढोका बन्द हुने बित्तिकै मैले लामो सास फेरे, आज पनि ठूलो आँधी टरेको थियो। भोलिपल्टदेखि हाम्रो काम झन बढ्यो, बिहान अँधेरोमै खेत पुग्नु पर्थ्यो, घाम डुबेसम्म गोडमेल, त्यसपछि घर फर्केर फेरि भान्साको काम। राति शरीर यति थाक्थ्यो कि ओछ्यानमा ढल्न साथ निन्द्रा लाग्थ्यो, सिरानी मुनि लुकाएको कागज निकाल्ने शक्ति पनि बाँकी नै रहँदैनथ्यो। दिनहरू बित्दै गए, अक्षरहरू बिस्तारै टाढिँदै गएको जस्तो लाग्न थाल्यो। एक दिन खेतमै काम गरिरहेकी थिएँ, माटोमा झुकेर झार उखेलिरहेकी थिएँ, अचानक मनमा एउटा अक्षर सम्झने प्रयास गरे, झ। केही बेर सम्झन खोजे तर याद आएन, फेरि अर्को अक्षर सम्झे, त्यो पनि अल्मलियो। मेरो हातको काम रुक्यो, मन एकाएक आँट्यो, हे भगवान, मैले सिकेका अक्षरहरू बिर्सन थाले कि? आँखा र साए, मैले चुपचाप आँसु पुछे, तर त्यो आँसु कसैले देखेन, सबै आफ्नो आफ्नो काममै व्यस्त थिए। बेलुका घर फर्किँदा मन अत्यन्तै भारी थियो, राति सबैजना सुतेपछि थकानको पर्वाह नगरी म बिस्तारै उठे, सिरानी मुनि हात हालेर कागज निकाले, चक समाते, टुकी बाले अनि आफूलाई सम्झदै फेरि लेख्न थाले, अ आ ई। हात कामिरहेको थियो, कतिपय अक्षर फेरि बिग्रिए, तर यसपालि बिग्रिएको अक्षर देखेर म रोइन, किनकि मैले बुझिसकेकी थिएँ अक्षर बिर्सनु भन्दा ठूलो पीड़ा भनेको सपना बिर्सनु हो। म आफ्नो सपना मर्न दिन चाहन्नथे, त्यसैले जति थकान भए पनि, जति आँसु झरे पनि, जति बाधा आए पनि, म फेरि अक्षरसँगै आफ्नो जीवन जोड्ने प्रयास गरिरहेकी थिएँ। तर एउटा दिन, एउटा समय, एउटा पलले त्यो सबै सपना तुहाइदियो।

0: भर्खरै तपाईहरूले सुन्नुभयो कथा अभागीको यो तेस्रो भाग। यहाँसम्म आइपुग्दा तपाईँलाई कथा कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीति कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 घर चरीकोट चरीघ्याङ दोलाखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो रेडियो सैलुङ @gmail.com। वाचन भइरहेको कथा अभागीको आगामी भागमा के हुन्छ भनेर थाहा पाउनको लागि तपाईँले यस कथाको चौथो भाग अर्को साता पनि सुन्नुपर्ने हुन्छ। सुन्न नभुल्नुहोला भन्दै अर्को साता यही कथाको चौथो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।
1: आज फेरि सम्झ्यौ मलाई, किन सम्झिन चाहन्छौ तिमी मलाई, किन सम्झिन चाहन्छौ तिमी? मैले त तिमीलाई बिर्सिसके, मलाई माफ गर प्रिय, म तिम्रो मान्छे हुन सकिन, मलाई माफ गर, मलाई माफ गर।

0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्य बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851389806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ साधो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आया आया।
1: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
0: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
0: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँडरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेम पछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छिल्ठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम सिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन, पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्। कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्लै गुनगुन गरिरहेको?
9: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त, लगेर पाले भइगयो नि?
9: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
9: राँगाको मासु पाइने पसल भएको घर सँगै।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: पनि हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590।
4: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरैले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
5: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
4: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
5: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
4: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
5: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
4: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
5: रात निष्क्रिय हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
4: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
5: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
4: यसबाट जोगिन ध्यान पुर्याउ, सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आग्लोमा ध्यान पुर्याउन नबिर्सौ।
6: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: तपाईँले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
7: हो। राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
8: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
6: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
9: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यो बताए नि भएको श्री हरिवंश पुराण हरिवंश पर्व को यो अध्यायले कति कुराको विस्तार गरिन्छ भन्दाखेरि सुन्न सौन गाली भनेको सौन गाली नामको 88,000 ऋषिका प्रति गुरु शुद्धजीले बताउनु भइरहेको छ। स्वयनै कथाहरू ल्याएर यतापट्टि के बोत भनेछ भनेदेखि जस्तै जुन वैष्णव पायने नामका गुरु लिएर राजा जन्मे ल्याएर बताउन लाग्नु भइरहेको छ। स्वयनै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौं। राजा अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भनेछ भनेदेखि जस्तै त्यहाँबाट पनि वंशहरू अनि बढ्दै बढ्दै गयो अनिखेरि उतापट्टि के भयो रोहित आउनु भयो अनिखेरि अब सबै कुरा राम्रो भयो त्यता राजाको जुन रोग पनि घट्यो सबै कुरा जो जाति भयो उतापट्टि त्यस्तो भयो अब दुःख सुख भन्ने कुरा त आफूले लिएर आएको कुरो आफूले नबिहोरिकन हुँदै महाराज हेर्नुहोस् अनि यतात्य पति त बिन्दु मातु गर्व श्रोता नै छ तद्दिन लिखितम भावी सुख त हो शुभ अशुभ अनिखेरि अब जुन सुखै दिन पनि जुन हो अब यतापट्टि जुन दिन जो आमाका गर्भमा हामीहरू जो बिन्दु भनेको जो थोप पर्यौं परिसकेपछि उपरान्त त्यसको जो छैटौं परमात्मा प्रभु भगवान्ले जो लेखिदिएको हुन्छ के लेखिदिएको हुन्छ त भन्ने मसला भनेदेखि ओहो आयु कर्म त वित्तम च विद्यानी धनवीर छ पञ्चायतान्यापि सृजन्ते गर्भ शैवदे होइन अब तिम्रो आयु यति तिम्रो कर्म यति तिमीलाई सुख यति दुःख यति धन यति सम्पत्ति यति जो हरेक किसिमका जो चेजबिजहरू यति छोराछोरी यति श्रीमान यति श्रीमती यति सारा सम्पूर्ण कुराहरू त्यहाँ लेखिदिएको छ अनि जति लेखिदिएको छ जस्तो लेखिदिएको छ त्यो जस्ताको तस्तो हजुर हामीले भोग्नु पर्दछ ए महाराज हेर्नुहोस् अनिखेरि त्यो लेखेको कुरा म चाहिँ फराक हुँदैन अनि जब त्यस्तो सारा सम्पूर्ण कुरो हो मेरो जो छैटौँमा लेखिदिएको यस्तो हो अनिखेरि मैले नबिहोरिकन किन हुन्थ्यो भनेर भन्छौँ हजुर हामी त्यस कारणले गर्दाखेरि म हुनै पनि हो अनि जब त्यस्तो त्यस्तो किसिमले गरिकन तपाईँले चाहिँ भोग्नुपर्छ महाराज हेर्नुहोस् अब जुन आफूले गरेका कर्मका फलहरू अनि जुन सुकै किसिमका जो

저 차이나 아주로 아주 그래 차이나 나 이리 보셔도 아니야 내가 예쁘다 예쁘다 하루 아니면 바다마다 좀 백해가도 좀 아니 따라 어머니가 누가 그래 받아도 그래 차이나라서 나 하루도 아무 것도 누가 그래 받는 사람은 바로 빠가라 뿐이야 어제 아니 저 뿐이 보자오네다 뿐이 뿐이 많이 슬기가 하루 바로 말이 사람은 바로 빠가라 거다 거시고가니 선포도 프라니 하루 저 뒤처럼 사스바이가 전투 저뒤고 싶어 पाइको गर्नु पर्यो महाराज हेर्नुहोस् मनुष्यहरू भए पशु भए पक्षीहरू भए किरा भए फटाकिरा भए हरेक भए माछा भए व्याकुता भए आदि गरेका सारा जुम्रा उडुस उपियाहरू बोसुन यस्ता आदि इत्यादि किरणाहरू सारा सम्पूर्ण चिजहरूको जो परोपकार गर्नुपर्छ एउटाको मात्र गर्ने होइन परोपकार भन्ने कुरा एउटाको मात्र गरेर हुँदैन एउटालाई टन्न खान दिने अर्को जो भोकै त्यस्तै त्यो कुर्नेर बसिरहेको छ अनिखेरि जब त्यस्तो गरेर कहिले पनि पुण्य हुँदैन हेर्नुहोस् अनिखेरि परोपकार गर्ने परो पुण्य खोज्ने मान्छेले परोपकारै गर्नुपर्छ अनिखेरि जसलाई जो पाप चाहिएको छ भने अर्कालाई पीडा नै दिनुपर्छ ल हेर त अनिखेरि अब यस्तो मनले भो वचनले भो कर्मले भो हरेक किसिमले गरिकन जुन पीडाहरू महाराज हेर्नुहोस् अनिखेरि त्यो पीडा भन्ने चिज अनिखेरि कस्तो त भन्ने छ भन्दाखेरि जो अर्कालाई जो पीडा दिनु साह्रै नराम्रो कुरा हो जम्मा जो दानमा चावल हुन्छन् है भनेर जो उतापट्टि शास्त्रमा बताइएको छ यो समुनका आदि नामहरूको 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरका प्रति गुरुसुत पौराणले बताउनु भएको जुन किसिमको कथाहरू हो स्वैनी कथाहरू ल्याएर हाम्रा जुन राजा जन्मेजयलाई वैष्णव पायने नामरेका गुरुले बताउनु भएको जुन किसिमको जो कथाहरू हो स्वैनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले गर्दाखेरिमा जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अढैया शनिश्वरहरू

0: मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
1: हरिमाया शिवकोटी।

भयो बल्ल सत्संग भएन मनुष्य जन्म भयो बल्ल सत्संग गएन मनुष्य जन्म पाएको सफल हुनै पाएन मनुष्य जन्म सफल हुन त्यसै भएन कुसङ्गतको सङ्गतले गर्दा

शत्रुशति नामे राधा मञ्जन ज्वलिया पने दूसरो कोई

0: भाई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढ्छन् त्यही गुन्द्री ओछ्याउँछन् सुत्छन् निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधिनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झै जोवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ आबा कसलाई माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन बोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ माइले बर्जा झै पिटी छाती कन्यादान दिवस सानु भयो धर्म परहात्रै रह्यो सुगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सहरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पाब्ला छ सातै जुनी वरुणमा पुत्र किनि ल्याए घरमा मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै ए वर्मा पुत्र बेदा र बेसरी यो यज्ञ खमा महा लागे बालक थरा थरा कामना अतन्त डल्दै
2: मेरो नाम तोला थापा कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो नमस्कार सबैलाई
3: नमस्कार मेरो नाम अनिका खरेल वडा नम्बर 8 कान्छो गाउँपालिका

0: पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चैन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण
1: हरे हरे
0: कसको

नारायण आयु छिन्दा हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।